0: वृष राशि हुने व्यक्तिहरूका लागि समय शुभ रहनेछ। 81 आमदानी बढ़ने काम भेट्नुहुनेछ। आफ्नै भाग्यस्थमा रहेका चन्द्रमाको प्रभावले जे पेसामा संलग्न हुनुहुन्छ त्यस पेसाबाट राम्रै आमदानी पाइनेछ। नयाँ व्यवसाय आज शुरू गर्नु भएमा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। पुराना इष्टमित्र मान्य व्यक्तिसँगको भेटघाट उपलब्धिमूलक रहनेछ। आज जे काम गर्दै हुनुहुन्छ प्रतिफल राम्रो पाउने भएकाले नयाँ काम धन्दामा लगानी गर्दा पनि राम्रो हुनेछ। टाढाको यात्रा रमाइलो र फलदायी हुने गोचर रहेको छ। अब तेस्रो राशि मिथुन राशि हुने व्यक्तिहरूका लागि समय खराब छ। दोस्रो स्थानको चन्द्रमाको नकारात्मक प्रभावले बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनु बुद्धिमानी हुनेछ। आफू मातहतका कर्मचारीमा विवाद देखा पर्नेछन् जसमा तपाईँ तटस्थ बस्नु राम्रो हुनेछ। व्यापार र व्यवसायमा आज त्यति लाभ मिल्ने छैन। परिवारको कुनै सदस्यलाई औषधि उपचारमा खर्च गर्नुपर्ने परिस्थिति बन्नेछ। यात्रामा पनि तनाव उत्पन्न हुनेछ। आज सबै कार्यमा चनाखो र सतर्क हुन आवश्यक छ। अब चौथो राशि कर्कट राशि हुने व्यक्तिहरूका लागि समय शुभ रहनेछ। स्वास्थ्य सन्तुलित रहने देखिन्छ। आदर सत्कार पाउनुहुनेछ। घरमा पारिवारिक सहयोग पनि राम्रैसँग पाउनुहुनेछ। नयाँ वस्तु किन्ने मिठो परिकार खान पाइने दिन पनि आजै रहेको छ। आफन्तजनसँगको भेटघाट पनि रमाइलो हुनेछ। टाढाबाट इष्टमित्र तपाईँको घरमा आउनेछन्। शत्रुमाथि जित हुनेछ। समय शुभ रहेकाले सही समयको उपयोग गरेमा महत्वपूर्ण उपलब्धि हात पर्नेछ। पाँचौं राशि सिंह राशि हुने व्यक्तिहरूका लागि आज स्वास्थ्य र समय राम्रो रहेको छैन। मिथ्या आरोप पनि लाग्ने सम्भावना देखिन्छ। आर्थिक लेनदेन अथवा कारोबार गर्दा निकै सतर्क हुनुहोला। विशेष गरी आज पानीबाट जोगिनु पर्नेछ। आज केही काम बन्ने केही अधुरा रहने पनि देखिन्छ। गाड़ी चलाउँदा विशेष ख्याल गर्नुपर्नेछ। समयमा खाना खान नपाइने र गडबडीको सम्भावना देखिन्छ। सतर्क भएर अघि बढ्न आवश्यक छ। अब छैटौं राशि कन्या राशि हुने व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। पानीमा डुब्ने डर पनि रहेको छ। सतर्क हुनुपर्नेछ। मनमा ज्यादा निराशाका भावना आउने कसैको अप्रिय समाचार सुन्नु पर्दा निकै चित्त दुख्नेछ। कसैप्रति घनिष्ठ मित्र पनि नगर्नुहोला। कसैसँग वाद विवाद र दुश्मनी नगर्दा पनि निकै राम्रो हुनेछ। आज धन हानि हुने भएकाले जोगिनु राम्रो हुनेछ। टाढाको यात्रा पनि नगर्दा नै राम्रो हुनेछ। अब सातौं राशि तुला राशि आज स्वास्थ्य राम्रो रहनेछ। गर्न खोजेका सबै काम सफल हुनेछ। प्रेमी प्रेमिका बीच सम्बन्ध थप गाढा हुन सक्नेछ। पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रै सहयोग प्राप्त हुनेछ। यसअघि रोकिएका काम आज पूरा हुनेछन्। राम्रो समयको सदुपयोग गर्नुहोला। नयाँ कार्ययोजना बनाउने दिन पनि आजै रहेको छ। हार्डवेयर सम्बन्धी पेसामा उच्चतम लाभ प्राप्त गर्ने दिन रहेको छ। अब आठौं राशि वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज समय मध्यम खालको रहनेछ। कामबाट सन्तुष्टि मिल्ने छैन। गरेको काम बिग्रने सम्भावना बलियो रहेको छ। आमदानी भन्दा खर्च ज्यादा हुने सम्भावना देखिन्छ। सोचे अनुसार लाभ लिनलाई निकै कडा परिश्रम गर्नुपर्नेछ। आज परिवारमा कचकच साथीभाइ रिसाउने दिन पनि रहेको छ। नयाँ कामको थालनी गर्दा निकै विचार पुर्याउनुहोला। टाढाको यात्रामा पनि ध्यान दिनुहोला। अब नवौं राशि धनुराशि हुने व्यक्तिहरूका लागि आज समय शुभ छ। आरोग्यता प्रसन्नता बढ्ने दिन रहेको छ। गर्न खोजेका काममा आत्मविश्वासका साथ गर्न सक्नुहुनेछ। सोचेका सबै धार्मिक कार्यमा राम्रो सफलता मिल्नेछ। कुखुरा पालक व्यवसायका लागि निकै राम्रो हुनेछ। फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आज मनोज्ञ धन लाभ हुनेछ। यज्ञ जमिन किन्दै हुनुहुन्छ भने आज बैना पट्टा गरेमा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि हुने व्यक्तिहरूका लागि समय खराब रहनेछ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। शरीरको कुनै पनि भागमा रोग लाग्ने र चोटपटक लाग्ने सम्भावना त्यतिकै रहेको छ। आमदानी भन्दा खर्च ज्यादा भइदिने अवस्था रहेकाले आज निकै सतर्क हुनुहोला। खर्च सकेसम्म तपाईँको हातबाट नगर्दा राम्रो हुनेछ। जुनसुकै अवस्थामा पनि मुद्दा मामिलामा आज नजानुहोला। टाढाको यात्रा पनि नगर्दा नै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि हुने व्यक्तिहरूका लागि समय भरपर्दो रहने छैन। अनावश्यक मानसिक चिन्ता थपिनेछ। नबोलाएको ठाउँमा जानुपर्नेछ। आफन्तबाट नै बदनाम तथा अपमानको सम्भावना देखिन्छ। जुनसुकै कार्यमा अनावश्यक खर्च भइजाने अवस्था पनि रहेको छ। समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन टाढाको यात्रा महत्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। आज माता पिताको आशीर्वाद लिएर यात्राको थालनी गर्दा राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि व्यक्तिहरूका लागि समय राम्रो रहनेछ। सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ। जमिन तथा कल कारखाना सम्बन्धी काम गर्नु छ भने आज लाभ प्राप्त हुनेछ। तपाईँ सरकारी कर्मचारी हुनुहुन्छ भने पैसा कमाउनुहुनेछ। जताबाट पनि खुशी लाग्दा समाचार प्राप्त हुनेछ। रमणीय कार्यमा सहभागी हुन पाइने दिन रहेको छ। राशिफलबारे जानकारीसँगै अब लागेको साहित्य विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य तुला राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। राशिफलबारे जानकारी सँगै अब लागौं आजको साई विशेषगर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मेष राशिमा चन्द्रमा कुम्भ राशिमा रहनेछन्, त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:20 सात बजेसम्म रोग बेला रहनेछ। बिहानमा 7:00 आठ बजे 40 मिनटसम्म उद्वेग बेला रहनेछ। बिहानमा 8:40 10:20 चर बेला रहनेछ। बिहानमा 10:20 मध्याहमा 12:00 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:00 दिनमा 1:40 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:40 3:20 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:20 5:00 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:00 6:40 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:40 8:00 उद्वेग बेला रहनेछ। साँझमा 8:00 राति 9:20 चर बेला रहनेछ। राति 9:20 10:40 लाभ बेला रहनेछ। राति 10:40 12:00 अमृत बेला रहनेछ। राति 12:00 1:19 काल बेला रहनेछ। राति 1:19 2:39 शुभ बेला रहनेछ। राति 2:39 3:59 रोग बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:19 समय फेरि उद्वेग बेला रहनेछ। यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिम आजको राहुकाल अर्थात सबैभन्दा खराब समय दिनमा 3:00 4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
10: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
9: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
10: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
9: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
11: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
12: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पन्छी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
13: कथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
12: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
14: सफलता स्टुडियो टाइम।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। एसईको नतिजा सार्वजनिक, 6.98% विद्यार्थी उत्तीर्ण। असार 1 गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय। पोखराको गण्डकी मेडिकल कलेज अर्थात जीएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु। विद्यार्थी संगठन खारेज गर्ने निर्णय, कार्यवाही नगर्न सर्वोच्चको अल्पकालीन आदेश। यस वर्ष विपदबाट 19 लाख भन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान। राष्ट्रिय सभाबाट अध्यादेश रोक्न विपक्षी दलहरूको तयारी। गगनले देउवा र शेखर पक्षका 19 जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनित। र अहिलेसम्मकै ठूलो फिफा विश्वकप शुरू हुन 1 महिना मात्र बाँकी। 3 देशमा 39 दिन चल्ने विश्वकपमा 48 टीमले कुल 104 खेल खेल्ने। अब सुनौ पूरा समाचार। राष्ट्रिय परीक्षा बोर्डले एसई 2082 को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष 65.98% विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो। यो गत वर्षको तुलनामा 4.17% बढ़ी हो। गत वर्ष एससीमा 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। सरकारले परीक्षा सम्पन्न भएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसई परीक्षामा सबैभन्दा बढ़ी जीपीए 3.60 देखि 4 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको छ। बोर्डले प्रकाशित गरेको नतिजा अनुसार 4,30,669 विद्यार्थी मध्ये सबैभन्दा बढ़ी जीपीए 48,000 बढ़ीले ल्याएका हुन्। त्यसपछिको जीपीए 3.20 देखि 3.60 ल्याउने विद्यार्थीको संख्या 80,372 रहेको छ। 2.80 देखि 3.20 सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या 94,222 रहेको छ। 55,970 विद्यार्थीले यस वर्ष 2.4 देखि 2.80 जीपीए ल्याएका छन्। जीपीए 2.2 देखि 2.40 ल्याउने विद्यार्थीको संख्या 5,190 रहेको छ। 1.60 देखि 2 जीपीए ल्याउने विद्यार्थीको संख्या 7 जना रहेको बोर्डले जनाएको छ। सोही अनुसार पुस्तिका परीक्षणलाई छिटो बनाउन परीक्षा केन्द्रमै परीक्षाको व्यवस्था मिलाइएको थियो। बोर्डले चैत 29 गते परीक्षा सकिएको 29 दिनमै सोमबार राति नतिजा सार्वजनिक गरेको हो। यस वर्षको एससी परीक्षामा 5,12,421 जना विद्यार्थी सहभागी थिए। सहभागी मध्ये 2,57,613 जना छात्र र 2,54,801 जना छात्र तथा 7 जना अन्य विद्यार्थी रहेका थिए। जापान स्थित एभरेस्ट स्कूलबाट 23 जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर 1,966 परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन भएको थियो। यसैबीच पोखराको मदनल्यान्ड माध्यमिक विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको छ। सोमबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसई 2082 मदनल्यान्डबाट अहिलेसम्मकै धेरै 12 जनाले उच्चतम 4 जीपीए ल्याउन सफल भएका हुन्। 2081 सालमा 11 जना र अघिल्लो वर्ष 2080 सालमा 10 जनाको लागि पनि जीपीए 4 आएको थियो। यसपालिको एससीमा विद्यालयका 163 जना सम्मिलित भएका थिए। तीमध्ये 3.6 देखि 4 जीपीएसम्म आउने मात्रै 124 जना छन्। यसै गरी 3.2 देखि 3.6 सम्म ल्याउने विद्यार्थीको संख्या 30 छ। बाँकी 9 जनाको 3.03 देखि 3.20 भित्र आएको मदनल्यान्डका +3 चार नारायण आचार्यले जानकारी दिनुभयो। उच्चतम 4 जीपीए ल्याउने 12 विद्यार्थीहरूमध्ये 7 जना छात्र र 5 जना छात्र हुन्। 4 जीपीए ल्याउन सफल विद्यार्थीहरूमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा, अंकिता तिमिसेना, अनुष्ठान रेग्मी, दिपसन कणेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांशु केसी रहेको आचार्यले जानकारी दिनुभयो। पोखरा साथ मासपर स्थित मदनल्यान्ड माविले यस बाहेक समय समयमा नेपाल सरकारका विभिन्न निकायबाट बेस्ट स्कूल अवार्ड समेत प्राप्त गर्दै आएको छ। गत वर्षको कक्षा 12 को नतिजा विद्यालयका एकैचोटि 12 जना विद्यार्थीले सर्वोत्कृष्ट 3.96 जीपीए ल्याउन सफल भएका थिए, जसमा विज्ञानका 8 र व्यवस्थापन संख्याका 4 जना थिए। मदनल्यान्ड त्यही विद्यालय हो जसले काठमाडौँ उपत्यका बाहिर रहेर पनि विभिन्न नतिजामा नेपाल टप गर्दै आएको छ। 2080 सालमा कक्षा 12 को नतिजामा यहाँबाट जीवन अधिकारी कृतिका थापा र राजेश पौडेल तथा 2081 सालमा सदिच्छा छेत्रीले कक्षा 12 मा नेपाल टप गरेका थिए। विद्यालयको सफलताप्रति खुशी व्यक्त गर्दै प्राचार्य डाक्टर नारायण बरालले उत्कृष्ट नतिजा
प्रतिभा सहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै सफल र गौरवपूर्ण आंगिक शैक्षिक यात्राको शुभकामना दिएका छन्। साथै उत्कृष्ट नतिजाका लागि हरदम क्रियाशील शिक्षक शिक्षिका र अभिभावकमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। विद्यालयमा हाल नर्सरीदेखि कक्षा 12 सम्म पठन पाठन हुँदै आएको छ। यसैबीच राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई 2082 मा असफल

0: भएकाहरूका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको नच्यासँगै पूरक परीक्षा असार 1 गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो। बोर्डका अनुसार पूरक परीक्षा असार 9 गतेसम्म सञ्चालन हुनेछ। नन ग्रेडेड एनजी भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागि यस वर्षको एससीएमईट तर्फ 4,30,667 विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 2,84,160 विद्यार्थी ग्रेडेड भएका छन् भने 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका तथा परीक्षा केन्द्र सम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने जनाएको छ। यता राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको 2082 सालको माध्यमिक शिक्षा परीक्षा एससीको नतिजा अनुसार गण्डकी बोर्डिङ स्कूल लामाचौरका 5 विद्यार्थीले उच्चतम 4 जीपीए ल्याएका छन्। कुल 120 विद्यार्थी परीक्षामा सम्मिलित भएकोमा 100% नतिजासहित 5 4 जीपीए आएको प्राचार्य विश्वधीर पौडेल घरतीले जानकारी दिनुभयो। उहाँका अनुसार त्यहाँबाट 7 विद्यार्थीले त 3.95 देखि 3.96 जीपीए आएको छ। यसबाहेक 3.60 देखि 4 जीपीएसम्म ल्याउने 91 छन्। यसै गरी 2.20 देखि 3.60 जीपीए ल्याउने 23 छन्। 2.8 देखि 3.2 जीपीए ल्याउने 1 मात्र छन्। गण्डकी बोर्डिङ स्कूल यस क्षेत्रको रोजाएको स्कूल पढ्दछ। यहाँ कक्षा 4 देखि मात्र भर्ना लिइन्छ। परीक्षामा देशभरबाट 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा सचिव चुडामणि पौडेलका अनुसार परीक्षामा 2,84,160 विद्यार्थी ग्रेडेड भएका र 1,46,507 परीक्षार्थी नन ग्रेड भएका छन्। यसपटक एससीमा 2,57,527 छात्र र 2,52,464 छात्राले परीक्षाका फारम भरेकोमा 4,30,667 जना परीक्षामा सहभागी भएको शिक्षा सचिव पौडेलले बताउनुभयो। नतिजा अनुसार 48,392 परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात 3.60 देखि 4.4 ल्याएका छन् भने 80,372 जनाले 3.20 देखि 3.60 जीपीए ल्याएका छन्। पोखरा महानगरपालिका 13 शिक्षण सिकाई क्रियाकलापमा कृत्रिम बौद्धिकता अर्थात एआई र आधुनिक शिक्षण विधिको प्रयोग बारे ओडाभित्रका शिक्षकलाई अभिमुखीकरण गरेको छ। शनिबार आयोजित उक्त कार्यक्रममा ओडाभित्रका सामुदायिक र संस्थागत विद्यालयका करिब 90 शिक्षकको सहभागिता थियो। शिक्षा क्षेत्रमा भइरहेको तीव्र परिवर्तन र सूचना प्रविधिको विकाससँगै शिक्षण विधिमा सुधार गर्न यो प्रशिक्षण आयोजना गरिएको हो। प्रशिक्षणमा शिक्षकहरूलाई उत्प्रेरणा जगाउनका साथै शिक्षणका नवीनतम विधि र एआईको प्रयोगबारे जानकारी दिएको थियो। कार्यक्रममा भक्तराज रसाईले व्यवस्थित कक्षा व्यवस्थापन र प्रभावकारी शिक्षण विधिबारे सहजीकरण गरे। त्यसै गरी खेमराज पौडेलले शिक्षण सिकाईमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरूलाई प्रयोगत्मक ज्ञान दिए। वडा शिक्षा समितिका संयोजक राजेन्द्र भण्डारीले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाई स्तर सुधार्न र उनीहरूलाई प्रतिस्पर्धी बनाउन शिक्षकहरू नयाँ कौशल र शिक्षण कलामा निपुण हुनुपर्ने बताए। उनले भने शिक्षकको आत्मविश्वास बढाउन कक्षा कोठा प्रविधि मैत्री बनाउन र शिक्षकको जिम्मेवारीलाई थप परिष्कृत तथा सरल ढंगले प्रस्तुत गर्ने यो तालिमको परिकल्पना गरिएको हो। प्रशिक्षण कार्यक्रमपछि शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले यस्ता कार्यक्रमले शिक्षण कलामा नयाँ ऊर्जा थप्ने धारणा राख्नुभयो। भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक यजुराज पङ्गेनी, रत्नन पाण्डे माध्यमिक विद्यालयकी प्रधानाध्यापक संगीता पोखरेल, आर्वा विजय विद्यालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र ताराकुञ्ज माविका प्र रविमोहन बरालले तालिमको महत्वबारे बोलेका थिए। उनीहरूले बदलिँदो समय अनुसार शिक्षकले प्रविधि नपथ्याए विद्यार्थीको सिकाई प्रभावकारी नहुने उल्लेख गर्नु कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका 13 वडाध्यक्ष किरण बरालले गर्नुभएको थियो। उहाँले शिक्षामा सरकारी र निजी क्षेत्रबाट भएको लगानीलाई प्रतिफलयुक्त बनाउन यस्ता कार्यक्रम जरूरी रहेको बताउनुभयो। कार्यक्रममा वडा सदस्यहरू बलबहादुर बराल, रजनी परिया, सुजुचिता तामाङ र सरित मिया उपस्थित थिए। त्यसै गरी वडा शिक्षा समितिका सदस्य नवीन, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूको पनि सहभागिता रहेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरिनीमा 2 बस ठोक्किँदा 12 घाइते भएका छन्। घाइते मध्ये 3 अवस्था गम्भीर छ। काठमाडौँबाट पोखरा र वीरगंजतर्फ गइरहेको बस गैराति आपसमा ठोकिएका हुन्। घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको छ। आपसमा ठोकिएका बस र घाइतेहरूको विस्तृत विवरण खुल्न भने बाँकी रहेको छ। पोखराको गण्डकी मेडिकल कलेज अर्थात जीएमसीमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस दोस्रो वर्षको रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डाक्टर अमीर उप्रेतीको पोखराको बुलाउँदी स्थित जंगल फरी रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा यही वैशाख 26 गते साँझ डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँग पौडी खेल्न गएका उप्रेतीको डुबेर जान गएको हो। उप्रेती डुबेपछि उनीसँग गएका साथीले उद्धारको प्रयास गरे पनि उनलाई बचाउन नसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो। मृतक उप्रेतीको शव पोस्टमार्टम अवस्था र अन्तिम संस्कारका लागि परिवार बुझाइसकिएको प्रहरीले जनाएको छ। नेपाल राष्ट्रिय वाणिज्य संघका पूर्व सचिव ओम प्रसाद उप्रेतीका छोरा डाक्टर अमीर उप्रेतीको निधनप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समेत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको छ। यसै गरी गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकारी एवं प्राचार्य प्राध्यापक डाक्टर रविन्द्र प्रसाद श्रेष्ठले डाक्टर उप्रेतीको निधनले कलेज परिवार स्तब्ध भएको जनाएको छ। उनले डाक्टर उप्रेतीको आत्माको चिर शान्तिको कामना गर्दै उप्रेतीको परिवार सनामा समवेदना प्रकट गरेको छ। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा याजराज शर्मा निर्वाचित हुनुभएको छ। क्याम्पसको 16 साधारण सभा एवं 6 अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो। समितिको सदस्यहरूमा नारायण बराल, कृष्ण प्रसाद लम्साल, ईश्वरी लम्साल, दीपकराज बराल र बिन्दु कार्की रहेका छन्। अधिवेशनको उद्घाटन गर्दै क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर टंकराज अधिकारीले शैक्षिक विकासका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै विद्यार्थीको रूचिको विषयमा जोड़ दिनुपर्ने आवश्यकता उल्याउनुभयो। क्याम्पस प्रमुख धर्मराज बरालले संगठनिक प्रतिवेदन पेश गर्दै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएका हो। क्याम्पसमा हाल बीएड, बीबीएस, एमबीएस, बीएचएम, बीआईए लगायतका विषयमा 825 विद्यार्थी अध्ययनरत रहेको बताए। आर्थिक वर्ष 2081-82 क्याम्पस सञ्चालन खर्च 1,80,38,842 भएको थियो भने विद्यार्थीबाट कुल 3,64,16,193 आमदानी भएको कोषाक्षी युवा प्रामिछानले जानकारी दिनुभयो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्राध्यापक डाक्टर भूपति ढकाल, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, वडा सदस्य विक्रम गुरूङ, सल्लाहकार तीर्थराज अधिकारी, उपाध्यक्ष ऋतुराज लम्साल लगायतले शिक्षाको महत्व र क्याम्पसले खेल्दै आएको भूमिकाबारे चर्चा गर्नुभएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासी बस्तीको घरटहरा भत्काउँदा भएको क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति दिन निर्देशन दिएको छ। काठमाडौँलाई हटाएको बस्ती र होल्डिङ सेन्टरको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन सोमबार सरकारलाई बुझाउँदै यस्तो निर्देशन दिएको हो। प्रतिवेदनमा भत्काइएको संरचनाको क्षतिपूर्ति दिन र बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र सरकारी स्वामित्वको जग्गा खाली गराउन भनिएको छ। आयोगको प्रतिवेदनमा होल्डिङ सेन्टर रहेको व्यक्तिहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउन र बालबालिकाको गुणस्तरीय शिक्षा तत्काल पठन पाठनको व्यवस्था मिलाउनु पर्नेमा उल्लेख गरिएको छ। त्यस्तै बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, गर्भवती सुत्केरीहरूलाई विशेष प्राथमिकताका साथ सुरक्षित स्थानमा राख्न र पोषणयुक्त खाना नियमित उपलब्ध गराउन र लैंगिक संवेदनशील विषयलाई सम्बोधन गर्ने निर्देशन दिएको छ। आयोगका 5 अनुगमन टोलीले वैशाख 12, 13, 14, 17 र 21 गते काठमाडौँका विभिन्न स्थानमा अनुगमनपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: के हेरेर टोलाएकी? अहो, कति राम्रो गहना लगाएकी, हेरिराख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिज सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिज सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120, 98251 2714।
4: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको मिथ्या कार्यक्रममा अनुशासन, आर्थिक रूपान्तरण र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। मिथ्या कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन प्रणाली र नागरिकको सेवाको प्रभावकारिता बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारले राजनीतिक स्थिरतालाई आर्थिक विकासको आधार मानेर नयाँ आर्थिक सुधार श्रृंखला अघि बढ़ाउने घोषणा गरेको छ। औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित उत्पादन लागत घटाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने र व्यवसाय सञ्चालन सहज बनाउने नीति अघि सारिएको छ। सबै आर्थिक कारोबारलाई औपचारिक प्रणालीमा लैयाउँदै कर प्रणालीलाई सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उल्लेख गरिएको छ। सहकारी क्षेत्र सुधार, बचतकर्ताको रकम सुरक्षा सहित वित्तीय अनुशासन कायम गर्ने र पूँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गर्ने योजना समेटिएको छ। पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीलाई प्राथमिकता दिँदै वैकल्पिक वित्त परिचालन गर्ने सरकारको योजना छ। सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकताको आधारित सेवा विस्तारलाई उच्च प्राथमिकता दिएको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै यान्त्रिकरण, आत्मनिर्भर उत्पादन र न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन गर्ने नीति ल्याइएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार, निशुल्क माध्यमिक शिक्षा र आधारभूत स्वास्थ्य सेवा सँगै नागरिकसम्म पुर्याउने लक्ष्य राखिएको छ। श्रम बजार सुधार, वैदेशिक रोजगारी सुरक्षित बनाउने र सामाजिक सुरक्षा प्रणाली सुदृढ गर्ने घोषणा गरिएको छ। वातावरण संरक्षण, जलवायु अनुकूलन र हरित अर्थतन्त्र प्रबन्धनलाई दीर्घकालीन विकास रणनीतिका रूपमा अघि सारिएको छ। साथै यातायात, शहरी विकास र स्मार्ट निर्माण पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढ़ाइएको सरकारको योजना रहेको छ। यसैबीच नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले निर्धा कार्यक्रमको ठूलो परिवर्तनलाई पकडिन सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको निर्धा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। निर्धा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेस सांसद केसीले भन्नुभयो, निर्धा कार्यक्रमको ठूलो परिवर्तनलाई पक्रिन सकेन, संयोजन गरिने केन्द्रित हुनेछ जस्ता कुरा आएका छन्। यी सबै पहिला पनि यस्तै हो, तथापि निरन्तरतामा कर्मकाण्ड केही जलप र केही आकर्षण देखिएर गर्न खोज्यो जस्तो पर्न खोजिएको उहाँले बताउनु भएको छ। यस्तै सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा लागि कूटनीति पहल गर्ने भनेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 83-84 निर्धा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत गर्ने क्रममा उहाँले दुई विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गरिने बताउनु भएको छ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ उहाँले भन्नुभएको छ। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्न निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजालसले हिजो विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले उक्त विषयमा आगामी चेट 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। आदेशमा आधार र कारणसहित बाटोको म्याप बाहेक सूचना पाएको मितिले 15 दिनभित्र मानिधि वक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न र रिटेम निवेदनको एक प्रति नक्कल समेत साथै राखी पेश गर्न भनिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दीपक धामी समेतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाई विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्न निर्णय विरूद्ध रिट निवेदन दायर गरेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासी बस्तीको घर टहरा भत्काउँदा भएको क्षति मूल्याङ्कन गरेर क्षतिपूर्ति दिन निर्देशन दिएको छ। काठमाडौँमा हटाइएका बस्ती र होर्डिङ सेन्टरको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन सोमबार सरकारलाई बुझाउँदै यस्तो निर्देशन दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 मसौदामा 19 लाखभन्दा धेरै जनसंख्या प्रभावित हुन सक्ने अनुमान छ। मसौदा अनुसार उच्च हिमाली स्तरमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो एकमा बाढ़ी पहिरो डुबान भूछिया र आकस्मिक बाढ़ीको घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने अनुमान छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,331 प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेश बागमती कोशी मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसून जन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सुरक्षित ठाउँको पहिचान राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व संचार मन्त्री जगदीश खरेलले आफूलाई स्मार्ट टेलिकमको कथित घोटाला प्रकरणसँग जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिक जीवन सभाले सिन्नईको लागि सन्यास लिन तयार रहेको घोषणा गरेका छन्। सांसद खरेलले आफूलाई जोडेर प्रकाशित समाचार निरर्थक भारमक र उद्देश्य प्रेरित रहेको दावी गर्दै त्यसले आफ्नो व्यक्तिगत प्रतिष्ठासँगै संसद र पार्टीको समेत अपमान गरेको बताए। उनले संचार मन्त्रीको जिम्मेवारीमा रहँदा स्मार्ट टेलिकमसँग एकपटक पनि बैठक नगरेको जिक्र गरे। उनले उक्त प्रकरणमा आफूले कुनै फाइदा चलाएको वा बैठक गरेको प्रमाणित भए राजनीतिक जीवन त्याग्न तयार रहेको चुनौती समेत दिए। सांसद खरेलले गलत मनसाएका साथ समाचार प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाउँदै यस्ता गतिविधिले व्यक्तिको मान सम्मानमा आँच पुग्ने बताएका छन्। सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न विपक्षी दलहरूले तयारी तीव्र पारेका छन्। राष्ट्रिय सभाका मुख्य विपक्षी दल नेपाली कांग्रेस, नेकपा र नेकपा एमाले देशबीच संवैधानिक परिषद सम्बन्धी अध्यादेश पारित हुन नदिने विषयमा लगभग सहमति जुटेको नेताहरूले बताएका छन्। विपक्षी दलहरू प्रक्रियागत रूपमा सबै अध्यादेशप्रति असहमति जनाउनु पर्ने पक्षमा देखिए पनि कुन कुन अध्यादेश रोक्ने भन्नेमा अन्तिम टुङ्गो लागिसकेको छैन। कांग्रेसका राष्ट्रिय सभा सचेतक पदमबहादुर विश्वकर्माले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने प्रावधानको विरोध गरिने बताएका छन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेशले परिषदको गणपूरक संख्या घटाएर अध्यक्ष र कम्तीमा तीन सदस्य उपस्थित भए पुग्ने व्यवस्था गरेको छ। यसअघि अध्यक्ष सहित कम्तीमा चार सदस्यीय आवश्यक पर्ने व्यवस्था थियो। विपक्षी दलहरूले यस्ता शक्ति सन्तुलन कमजोर बनाउने कदमका रूपमा लिएका छन्। पुष्पकमल दाहालले विपक्षी दलका नेताहरूसँग यस विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ। गगन थापा र केपी शर्मा ओली समेत विवादास्पद अध्यादेश रोक्ने पक्षमा देखिएका छन्। संविधानको धारा 114 अनुसार संसद अधिवेशन नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन सक्छ, तर दुवै सदनले स्वीकृत नगरेमा अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देवाल र नेता डाक्टर शेखर कोइराला पक्षका 19 जनालाई केन्द्रीय समितिमा मनोनित गरेका छन्। सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सभामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्। परियार नेता डाक्टर शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्व सभापति देवाल पक्षधर हुन्। विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रीय समिति सदस्य थपेका थापा सभापति थापाले पूर्व पदाधिकारी र केन्द्रीय सदस्य थपेर आफ्नो नेतृत्वको समिति विस्तार गरेका हुन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आउँदो आर्थिक वर्षको दीक्षा कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो। यस्तै देशको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी सबै पालिकामा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गर्नेछ। सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता, संख्या र सेवा दायरा विस्तार गर्ने पनि निर्देशा कार्यक्रममा उल्लेख गरिएको छ। टेली हेल्थ मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेष परामर्श सेवा उपलब्ध गराइने, रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिटल कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि राष्ट्रिय स्वास्थ्य परियोजना प्राधिकरण गठन गरिने उल्लेख छ। यस्तै संघीय तहमा जैविक अध्ययन र महामारी नियन्त्रण क्षमता बढ़ाउनका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ। क्यान्सर तथा नसर्ने रोगको नियन्त्रण र रोकथामका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने पनि उल्लेख छ। यसैगरी मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगका रूपमा मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य सेवा नीति कार्यान्वयन, रोग ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार तथा प्रबन्धन गरिने विषय पनि कार्यक्रममा समावेश छ। साथै अत्याधुनिक अपाङ्गता पुनर्स्थापना केन्द्रको स्थापना तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गरिने पनि नीति कार्यक्रममा उल्लेख छ।

अब खेलकुदको समाचार यसरी दिएर बसेका विद्यार्थीलाई खेल मैदानमा उतार्दै पोखराको बारदै सेकेन्डरी स्कूलले खेलकुद महोत्सव सम्पन्न गरेको छ। पोखराको बिरोटामा रहेको यस विद्यालयले वैशाख 26-27 गते दुई दिने महोत्सव गरेको हो। स्वास्थ्य अनुशासन र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो। कास्की र आसपासका जिल्लाका विभिन्न विद्यालयबाट एसी दिएका विद्यार्थी प्रतियोगितामा सहभागी भए। विद्यालयकै मैदानमा फुटबल, बास्केटबल, भलिबल र चेसका खेलहरू खेलाइए। प्रतियोगितामा विद्यार्थीको उत्साहजन सहभागिता रह्यो। छात्र तर्फको 5 एफआई वेबसाइट फुटबलमा 44 समूहले प्रतिस्पर्धा गरे। बास्केटबलमा छात्र तर्फ 32 र छात्रा तर्फ 13 समूह मैदानमा उत्रिए। भलिबल तर्फ 23 जनाको समूहले भाग लिए। बौद्धिक खेल चेसमा 23 जना छात्र छात्रा सहभागी भए। फुटबल प्रतियोगिताको उपाधि अप टाउन युथ क्लबले जित्यो। फाइनल एफसीले द्वितीय स्थानमा चित्त बुझायो। अप टाउनकै युनिस गुरूङ उत्कृष्ट खेलाड़ी बचुनिए। आईसीसीले सर्वाधिक गोल गरे। नवीन गुरूङ उत्कृष्ट गोलकिपर घोषित भए। भलिबल तर्फ पोखरा युनाइटेड प्रथम भयो। रियल गोर्खालीले दोस्रो स्थान हासिल गर्यो। निशान नेपाली प्रतियोगिताको उत्कृष्ट खेलाड़ी बने। बास्केटबलको छात्र तर्फ पर्वत ब्लक पहिलो भयो। एसयूआईसी समूह दोस्रो स्थानमा रह्यो। यस विधामा सुदर्शन ऊर्जा पुन उत्कृष्ट खेलाड़ी बने। छात्रतर्फ बास्केटबलमा मास बी समूहले उपाधि जित्यो। मर्दी खोला ए समूह दोस्रो भयो। यस खेलमा एलिता गौतम उत्कृष्ट खेलाड़ी घोषित भइन्। बुद्धिचाल चेस प्रतियोगितामा लोकेन्द्र तिलिजा पुनले प्रथम स्थान हात पारे। सोनिक जङ लामिछाने दोस्रो र पुष्प कमल भण्डारी तेस्रो भए। फिफा विश्वकप 2026 शुरू हुन अब एक महिना मात्र बाँकी छ। विश्व फुटबलको महाकुम्भको रूपमा रहे पनि यसपटक फिफा विश्वकपको खासै चर्चा हुन सकेको छैन। पश्चिम एसिया युद्धको असर, इरानले विश्वकप नखेल्ने धम्की अनि अमेरिकामा फरक टाइम जोनमा हुने खेलले गर्दा विश्वकपको रमझम खासै देखिएको छैन। तर यसपटकको विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ। एकैपटक 3 देशले विश्वकप आयोजना गर्नेछन्। अहिलेसम्मको धेरै 48 टीमले विश्वकप खेल्नेछन्। 39 दिन चल्ने विश्वकपमा कुल 104 खेल हुनेछ। अनि टीम खेल्दा बढ्दा विश्वकप अनि टीम संख्या बढ्दा विश्वकपमा नकआउट चरणमा एक चरण पनि थपिएको छ। उद्घाटन खेल मेक्सिकोमा हुनेछ भने फाइनल अमेरिकामा हुनेछ। फिफा विश्वकप 2026 यसपटक उत्तर अमेरिका महादेशको 3 राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुनेछ। यो विश्वकप जुन 11 जुलाई 19 चल्नेछ। आयोजक राष्ट्रको हैसियतमा 3 राष्ट्र स्वतः विश्वकपमा छनौट भएका छन्। विश्वकपका खेलहरू अमेरिकाको 11, मेक्सिकोको 3 र क्यानाडाको 2 गरी कुल 16 शहरको स्टेडियममा हुनेछ। विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीको प्रसिद्ध अर्जेन्टेका रंगशालामा हुनेछ भने फाइनल खेल न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा जुलाई 19 हुनेछ। विश्वकपका खेलहरू कुल 16 मैदानमा हुनेछन्। अमेरिकाको एटलान्टा स्टेडियम, बुस्टन स्टेडियम, इलास स्टेडियम, हुस्टन स्टेडियम, क्यान्सस सिटी स्टेडियम, लस एन्जल्स स्टेडियम, माइमी स्टेडियम, न्यूयोर्क न्यू जर्सी स्टेडियम, फिलाडेल्फिया स्टेडियम, सान फ्रान्सिस्को को बे एरिया स्टेडियम, सियाटल स्टेडियममा खेल हुनेछ। यस्तै मेक्सिको एक्जेटा स्टेडियम, ग्वाडालाजाराको स्टेडियम र मेन्टेरे स्टेडियममा तथा क्यानाडाको टोरेन्टो स्टेडियममा र बीसी प्लेस भ्यानकुभर स्टेडियममा खेल हुनेछ। यसपटक फिफा विश्वकपमा अहिलेसम्मकै धेरै 48 टीमले प्रतिस्पर्धा गर्ने भएपछि हरेक महादेशबाट टीम संख्या पनि बढ़ेको छ। यसअघि 32 टीमले विश्वकप खेल्दै आएका छन्। जसमा युरोपबाट सर्वाधिक 13 टीम छनौट हुँदा अफ्रिकाबाट 13, एसियाबाट 9 टीमले विश्वकप खेल्नेछ। यस्तै उत्तर तथा मध्य अमेरिका र ल्याटिन अमेरिकाबाट 6 तथा ओसिया क्षेत्रबाट 1 टीम छन्। टीम संख्या बढ्दा ओसियानाबाट 1 टीम सोझै छनौट हुने प्रावधान छ। युरोपबाट अस्ट्रेलिया, बेल्जियम, बोस्टिन एण्ड हर्जुगोभिना, क्रोएसिया, चेक रिपब्लिक, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्विजरल्याण्ड र टर्कीले विश्वकप खेल्नेछन्। अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, ओइभोरी कोस्ट, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसियाले छनौट भएका छन्। एसियाबाट अस्ट्रेलिया, इरान, इराक, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनौट भएका छन्। उत्तर तथा मध्य अमेरिकाबाट आयोजक अमेरिका, मेक्सिको र क्यानाडा सहित कुरासुआ, हैटी र पानामा तथा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, प्याराग्वे र उरुग्वे विश्वकपमा छनौट भएका छन्। ओसियानाबाट न्यूजील्याण्डले विश्वकप खेल्दैछ।
अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी कर्णालीले सुदूरपश्चिम प्रदेशमा सारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ। बागमती कर्णालीले सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको भइरहेको छ। आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा सारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक दुई स्थानमा तट्याङ्श मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी मध्य बागमती र गण्डकी प्रदेश लगायत

उत्तीर्ण असार एक गतेदेखि पूर्व परीक्षा सञ्चालन गर्ने निर्णय। पोखराको गण्डकी मेडिकल कलेजमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु। विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश। यस वर्ष विपदबाट 19 लाख भन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान। राष्ट्रिय सभाबाट अध्यादेश रोक्न विपक्षी दलहरूको तयारी। गगनले देउवा र शेखर पक्षका 19 जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनित। नीति तथा कार्यक्रममा सार्वजनिक राजनीतिक स्थिरता र पूर्वाधार विकासमा प्राथमिकता। र अहिलेसम्मकै ठूलो फिफा विश्वकप शुरू हुन 1 महिना मात्र बाँकी। चीन देशमा 39 टिम चल्ने विश्वकपमा 48 टिमले कुल 104 खेल खेल्ने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 9 बजे खबर संगार आउनेछ। हामीसँग सफलताको पाइलामा केही पाइ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98-460-59-581,
10: 98-166-15-475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर, पोखरा 5, 0 किलोमिटर।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9855-32575।
3: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161-541-9584-541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161-525-9004। स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यू, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।
12: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
13: उमंग,
12: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
13: ज्ञानी का मैं गुरु।
12: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

भगवान कृष्ण त भगवान कृष्ण हुनुहुन्थ्यो। के दुर्योधनले उहाँलाई बुझे? आज भगवान कृष्णको तस्वीर बनाइन्छ। एक हातमा सुदर्शन चक्र छ, अर्को हातमा शंख छ, अनि शिरमा मुकुट छ। चमक छ, प्रकाश नै प्रकाश छ, होइन त? तपाईँले देख्नुभएकै होला। के दुर्योधनले पनि त्यही नै देखे?

दुर्योधनले यस्तो कुरा केही पनि देखेनन् भगवान कृष्णमा, जुन उनलाई राम्रो लाग्थ्यो। एकतर्फ गोपिनीहरू उहाँका पछि लागिरहेका छन्, अर्कोतर्फ दुर्योधन छन्, उनले केही पनि देखिरहेका छैनन्, उनमा केही पनि प्रभाव परेन। अनि अर्जुन, अर्जुन तपाईलाई के लाग्छ, के उनी भगवान कृष्णबाट प्रभावित थिए? प्रभावित थिए कि थिएनन्? थिएनन्, प्रभावित थिएनन्, साँच्चै प्रभावित थिएनन्। त्यसैले त उनलाई दिव्य दर्शन भएपछि के भनिन्छ, मलाई माफ गरिदिनुहोस्, मलाई थाहा नै थिएन हजुर को हुनुहुन्छ। के भन्छन्, मलाई थाहा थिएन, म त हजुरसँग उठ बस गर्थे, एउटै खाटमा रहन्थे, मलाई थाहा थिएन हजुर को हुनुहुन्छ, मलाई माफ गरिदिनुहोस्।

उनले पनि देख्न सकेनन्। तर जब उनले ज्ञान पाए, उनले जब देखे, तब मात्रै चिने। तपाईले पनि यसरी नै चिन्नु आवश्यक छ। यदि चिन्नु भएन भने यो जीवनको के मूल्य छ, यो किन प्राप्त भएको हो, यो तपाई बुझ्न सक्नुहुन्न। ज्ञानले के गर्न सक्छ? यदि यसको मूल्य तपाईले बुझ्न सक्नुहुन्न भने तपाई यसमा पछि पर्नुहुन्छ। त भक्ति सरल छ, यसका लागि भक्त बन्नुपर्छ, अनि भक्त बन्न पनि निकै सजिलो छ। किन कि जो यो जीवनलाई बुझेर जिउँछ, सरल रूपले हेर्छ, कस्तो आचरण हुनुपर्छ मान्छेको? साई इतना दीजिए जिसमें कटुम समाए, मैं भी भूखा ना रहूं, साधु ना भूखा जाए। कबीरा खड़ा बाजार में सबके मांगे खैर, ना काहू से दोस्ती ना काहू से बैर।

सबैभन्दा सरल व्यवहार। त्यसपछि आनन्दै आनन्द हुन्छ, किनकि अहिलेको समयमा यो सन्देश छ नि, यसलाई यस प्रकारले स्वीकार गरिरहेको छ संसारले। यसको कुरै नगरौं, यस्तो पहिला कहिले पनि भएको थिएन। जहाँ जान्छु मानिस यसलाई सुन्छन् अनि के भन्छन्, जीवनभरि नै म यसैको खोजीमा थिएँ। एकजना मानिसलाई बोलाइयो एउटा कार्यक्रममा, भूलवश बोलाइएको थियो, त्रुटि भएर उनी कार्यक्रममा आएका थिए। कार्यक्रम सकिएपछि भन्छन्, मलाई त यसैको खोजी थियो, जीवनभरि कसरी पाउँछु, कसरी सम्भव होला। हालै म गएको थिएँ, ताइवान गएको थिएँ, यति राम्रो कार्यक्रम भयो त्यहाँ। प्रहरी विभागका मानिसहरू, उनीहरू सुन्छन्, आउँछन्, उनीहरू हेर्छन्, सुन्छन्। एउटा लिंक राखिएको छ, कार्यक्रमको एउटा डीभीडी निर्माण गरिएको थियो ताइवानको सेनाको वेबसाइटमा, फलस्वरूप मानिसहरू सुन्न सकुन्। सेनाका सिपाहीहरू सुनिरहेका छन्, प्रहरीहरू सुनिरहेका छन्, कारागारमा सुनिरहेका छन्, जेलमा मानिसहरूले ज्ञान लिइरहेका छन्, सबै ठाउँमा, विश्वविद्यालयमा सुनिरहेका छन्, विश्वविद्यालयमा कार्यक्रम भइरहेको छ। चाहे उनीहरूको धर्म अलग होस्, उनीहरू बुझ्छन्, हेर्छन्, यसको धर्मसँग केही लिनु दिनु छैन। यो वास्तवमा कस्तो सन्देश हो भने यो हृदयसम्म पुग्छ।

0: एकजना मानिस आएका थिए कार्यक्रममा। मलेसियामा एउटा कार्यक्रम भएको थियो। एकजना मानिस आएका थिए, उनी निकै खुशी थिए सत्संग सुनेर। उनले भने, मैले पहिलो पटक जिन्दगीमा महसुस गरे कुनै चीजले मेरो हृदयलाई स्पर्श गरेको छ। उनलाई के पनि थाहा थिएन भने हृदयलाई स्पर्श गर्दा कस्तो महसुस हुन्छ। उनी असाध्यै खुशी भए। मैले भने, यो त राम्रो कुरा हो, मानिसहरू सुन्छन्, मानिसहरूको जीवनमा परिवर्तन भइरहेको छ अनि आनन्द लिइरहेका छन्।
1: थप जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98-43-16-50-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
6: दिन्त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
11: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 01157476068, मोबाइल नम्बर 98568128104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहावा इंटरनेशनल फर्टिलिटी सेंटर
12: आयो है मासू, ताजा ताजा मासू।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793, 9795509060। दोस्ती टू मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुस् त?
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन नि?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
11: बाकीलाल स्पोर्ट्स मुक्त विशाल बजार चिप्रेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार।
12: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
12: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
12: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: हैन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
15: मेरी आमै नि घर बनाउन लाग्यो कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अजल गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
14: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरापात पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-945। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
19: श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव।
20: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
21: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
20: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
22: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75694, 98191-24824।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुरा छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होटेर पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

0: नमस्कार. कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ. म दुर्गा अधिकारी. कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि. कार्यक्रम समय सन्दर्भमा आज हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ. आज कार्यक्रम समय सन्दर्भमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशन पोखरामा शुरू भइसकेको छ. आइतबारदेखि पोखरामा शुरू भएको हो र आज मतदान हुँदैछ. यो महाधिवेशनले 3 वर्षका लागि नयाँ केन्द्रीय कार्य समिति चयन गर्नेछ र महाधिवेशनका अनुसार देशभरबाट 387 संस्थाबाट 1500 भन्दा बढ़ी मतदाताहरू महाधिवेशनमा सहभागी हुनुहुनेछ. आज हामी यही विषयमा छलफल गर्नेछौ. यातायात व्यवसायीहरूको समस्या, सम्भावना र चुनौतीका विषयमा छलफल गर्नेछौ. छलफलका लागि आज हामीसँग हुनुहुन्छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव पदका उम्मेद्वार हुनुहुन्छ, सप्तकोशी यातायात प्रणालीका अध्यक्ष हुनुहुन्छ देविन श्रेष्ठ. लामो समयदेखि यातायात व्यवसायीसँगको अनुभव छ उहाँसँग. उहाँसँगको कुराकानी लिएर आएका छौ. देविनजी, यहाँलाई स्वागत छ
1: कार्यक्रममा.
0: हजुर, तपाईँलाई अग्रिम शुभकामना पनि छ.
1: एकदमै धेरै धेरै धन्यवाद तपाईँलाई.
0: हजुर, अहिले समग्रमा हेर्दाखेरि यातायात व्यवसायीहरूको अवस्था चाहिँ कस्तो छ?
1: नेपालको सार्वजनिक यातायात नितान्त निजी क्षेत्रको लगानीबाट स्थापित भएको एउटा व्यावसायिक क्षेत्र हो. तर अझै पनि राज्यको हेर्ने दृष्टिकोण र हामी व्यवसायीको सड़कमा देखेका पीड़ा एकदम दर्दनाक छन्. हामी लगानी गरेर पनि हामी व्यवसायिक बन्न सकेका छैनौं. राज्यको दृष्टिकोणमा जबसम्म सुधार ल्याउन सकिँदैन तबसम्म हामी लगानीकर्ताहरू सुरक्षित हुन सक्दैनौं. मुख्य कुरो व्यवसाय अस्वस्थ प्रतिस्पर्धा, सड़कको अवस्था, दुर्घटनाका कारणले धेरै नै हामी छेद विच्छेद भएका छौं. बिमा नीतिदेखि हरेक कुरा नीतिगत कार्यान्वयनमा हामी राज्यको नीति एउटा छ तर सड़कमा हुने दुर्घटना पश्चात गरिने व्यवसायलाई जुन किसिमको राज्यको एउटा नीतिभन्दा बाहिर गएर जुन किसिमको दबाव सृजना गरेर व्यवसायलाई आक्रान्त पारिदिएको छ, यो नीतिगत त्रुटिलाई राज्यसँग बसेर राज्यले राखेका नियमहरूलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ, सुधार गरेर कसरी लान सकिन्छ, मुख्य ध्येय हाम्रो अहिले त्यही विषयमा छ.
0: हजुर हजुर. अहिले सबैभन्दा ठूलो समस्या चाहिँ के हो? नेपाल यातायात व्यवसायीहरूले भोगिरहेको समस्या चाहिँ के देख्नुहुन्छ?
1: मुख्यतः दुर्घटना पश्चात व्यवसायले भोग्नु परेको पीड़ा, अस्वस्थ प्रतिस्पर्धा नै मुख्यतः हो. राज्यको नीति जनताको माग अनुसार त्यसमा रूट पर्मिट दिने भन्ने छ तर यातायात व्यवस्थाले अस्त व्यस्त ढंगले जुन ढंगले रूट पर्मिटहरू वितरण गरिएको छ त्यो कारणले प्रतिस्पर्धा पनि यति धेरै अस्वस्थ प्रतिस्पर्धा छ. लगानीकर्ता लगानी सुरक्षित गर्ने अवस्थामा छैन. सबैभन्दा ठूलो अहिलेको जटिलता त्यो हो.
0: हजुर, कहिलेकाहीँ दुर्घटना भनौँ न, पूर्व सन्देश पनि हुँदैन, पूर्व अनुमान पनि गर्न सकिँदैन. यति मात्रै कि लगातार बर्सात भयो भने यो हुन्छ कि भन्नु मात्रै हुन्छ, तर कति बेला के हुन्छ थाहा हुँदैन नि त. त्यो अवस्थामा तपाईँले भने जस्तै राज्य अनि त्यो समुदाय सबैले गरिने व्यवहार अलिकति फरक छ. त्यस्तै अवस्थामा घुसेर विस्थापित हुन परेका अवस्थाहरू पनि छन्.
1: तपाईँलाई मैले भन्नै पर्छ, यो नितान्त एउटा निम्न मध्यमवर्गीय लगानीमा नेपालको यातायात सञ्चालन भएको छ. यहाँ कुनै पनि ठुला पुँजीपतिको लगानी छैन. अहिले पछिल्लो चरणको रेकर्ड हेर्नुहुन्छ भने म्याक्सिमम 60-70% 10 वर्ष विदेशमा बसेर आएर आफैले गाड़ी किनेर स्वरोजगार व्यवसायीहरू एकदमै धेरै रूपमा आउनुभएको छ. उहाँहरूलाई सुरक्षित गर्न देशमा बस्ने वातावरण बनाउनका लागि पनि राज्यले नीतिहरू बनाउँदाखेरि सबै कुरा व्यवसाय मैत्री बनाउनुपर्छ भन्ने होइन. एउटा व्यवसायीले एउटा दार्चुलामा एउटा सवारी सञ्चालन गर्ने व्यवसायले पनि नीतिमा टेकेर आफ्नो व्यवसाय सञ्चालन सहज ढंगले गर्न सक्ने वातावरण बन्नुपर्छ. हाम्रो मुख्य अहिलेको उद्देश्य पनि त्यही नै हो.
0: अहिले जस्तै सार्वजनिक यातायातलाई चाहिँ सुरक्षित, मर्यादित, व्यवस्थित र यात्रु मैत्री बनाउन चाहिँ कस्तो खालका

0: अहिले पछिल्लो चरणमा हाम्रो महासंघले पनि अहिले टेक्नोलोजीको कुरा आएको छ, जस्तो उपत्यका काठमाडौँ राजधानीमा पनि साना गाडीहरू हटाएर ठूला गाडीहरू ल्याउने कुरोहरू आइरहेको छ होइन, र अनलाइन टिकटिङमा गएर सबै प्रविधि मैले कसरी बनाउन सकिन्छ भन्ने कुरा व्यापक राज्य पक्षसँग पनि छलफल भइरहेको छ, त्यो इम्प्लिमेन्टको पक्षमै छ, त्यसलाई अझ व्यवस्थित मर्यादित र यात्रु मैत्री हुनुपर्छ। आज लगानी गर्ने लगानी गर्दा खुसी छैन, आज त्यसमा श्रम गर्ने श्रमजीवी खुसी छैन, त्यति मात्र नभएर यी सार्वजनिक सवारीमा चढ्ने आम जनता पनि यात्रा व्यवसायसँग खुसी छैन। कारण के हो भन्दा हामीले नीतिगत त्रुटिहरूलाई सच्याउँदै लान सकेनौँ भने कुनै पनि क्षेत्र चाहिँ सुरक्षित हुने अवस्था छैन। लगभग 15 खर्ब लगानी भएको यो क्षेत्र र नितान्त नेपाली पुँजी नितान्त त्यसमा पनि मध्यमवर्गीय, त्यो भएर यसलाई सुरक्षित गर्न राज्यले पक्कै पनि अब स्टेबल एउटा गभर्मेन्ट आएको छ, हामीले आशा गरेका छौँ। यस महाधिवेशन पश्चात राज्यका विभिन्न निकायसँग बसेर व्यवसायिक मैत्री र यात्रु मैत्री कसरी बनाउन सकिन्छ यस विषयमा वृहत रूपमा हामीले छलफल गर्ने सोच बनाएको छौँ।
1: हजुर, जुन भर्खर भन्नुभयो तपाईँले डिजिटल टिकेटिङ, जीपीएस होइन, अनलाइन सेवा जस्ता प्रविधिहरू तुरन्त विस्तार गरेर कार्यान्वयन गर्न सक्ने अवस्था छ कि छैन?
0: केही समय लाग्छ, अहिले एकैचोटि हामी त्यो लेभलमा पुगेका छैन, हाम्रो मानसिकता त्यो लेभलमा पुगेको छैन, तर समय कालान्तरमा त्यसलाई इम्प्लिमेन्ट गर्दै लान सक्ने सम्भावना देखिन्छ। हामीले अहिले पछिल्लो चरणमा राज्यको नीति अनुसार सिसी क्यामेरा जीपीएसको जुन कुरा आएको छ त्यो कुरा हामीले विस्तार इम्प्लिमेन्ट गर्दै आइरहेका छौँ। समय कालान्तर केही समयभित्रमा अब अहिले हाम्रो यो प्रविधि मैत्री बनाउने भन्ने त हाम्रो महासंघको नीतिभित्र पनि छ, अहिले विधान संशोधनमा पनि अब हामी एकदमै टेक्नोलोजीमा एडप्ट गरेर प्रविधि मैत्री भएरै जानुपर्छ भन्ने कुरामा हामी त्यो कुरामा क्लियर छौँ। त्यसलाई हामीले अब आउने कार्यक्रममा त्यसलाई इम्प्लिमेन्ट गरेर लाने सोच बनाएका छौँ।
1: हजुर, जस्तै सरकारले लागू गरेका व्यवसाय सम्बन्धी नीतिहरू व्यवसाय मैत्री छन् कि छैनन् एकातिर?
0: खासै भन्ने हो भने नीति एउटा छ, सड़कमा गरिने व्यवहार फरक छ। तपाईँको सवारी दुर्घटना मात्र नभनौँ, यातायात व्यवसायको पीड़ा, अब राज्यमा जति सवारी दुर्घटना हुन्छ, हाम्रा अहिलेका तत्कालीन अध्यक्षको महोदयले सधैँभरि यो विषय उठाउनु भएको छ, त्यसको सेक्टर छुट्याइदिनुपर्छ। सवारी दुर्घटना भन्ने बित्तिकै त्यो सार्वजनिक सवारी मात्र हुन्छ भन्ने राज्यको जुन हेर्ने दृष्टिकोण र आम पब्लिकको हेर्ने दृष्टिकोण त्यो गलत छ। दिनमा 7 देखि 8 जनाको न्यूनतम सवारी दुर्घटनाबाट मृत्यु भएको छ, तर कम्तीमा त्यसलाई छुट्याउन पर्छ। साँच्चै सार्वजनिक सवारीबाट दुर्घटना भएर मृत्यु हुनेको संख्या कति हो, र अन्य प्राइभेट रातो व्यक्त गाडी बाइकहरूबाट दुर्घटना हुने क्षेत्रबाट दुर्घटना र मृत्यु हुने कति हो, त्यसको एक्ज्याक्ट डाटा छुट्योपछि हामी कस्तो भयौँ भने हत्यारा जस्तो यातायात व्यवसाय हत्यारा जस्तो एउटा जुन राज्यले गर्न करार गर्न देखाएको छ त्यसलाई छुट्याइदिनुपर्छ हामीलाई।
1: हजुर हजुर, पक्कै पनि कहिलेकाहीँ यातायात व्यवसाय त्यो दुर्घटना पनि त त्यत्तिकै हुने होइन, होइन त्यसपछि हुने बित्तिकै फेरि एकदम आक्रोशित हुने खालको होइन, अनि त्यहाँ धेरै मारमा पर्ने खालको पनि देखिन्छ। तपाईँले व्यवसायका पीड़ा भनिरहँदाखेरि हाम्रै पनि त केही कमजोरीहरू होला नि त, हामीले गर्न नसकेका र गर्न चाहेका कामहरू चाहिँ के हुन्? व्यवसाय
0: त सड़कमा गाडी सवारी सञ्चालन गर्ने मजदुरहरूलाई पनि कम्तीमा चालकलाई लाइसेन्स दिनुभन्दा अगाडि राज्यले कुनै न कुनै किसिमको ट्रेन गर्नुपर्छ। आज हामी एउटा चिया पसलमा, एउटा कफी पसलमा, एउटा होटलमा, जुनसुकै क्षेत्रमा काम गर्नका लागि केही न केही त्यसको सर्ट टर्म एक्सपिरियन्स हुनु पर्यो, र त्यसलाई पनि ट्रेन गर्ने मान्छे राखिएको हुन्छ। कम्तीमा यातायात क्षेत्रमा मजदुरहरूलाई सवारी चलाउनुभन्दा अगाडि राज्यले यो हुन्छ है, राज्यको कानून यो हो है भनेर कम्तीमा उसकोलाई पनि बुझाइदिनुपर्छ। त्यो बुझाउने हो भने उहाँ पनि सचेत हुनुहुन्छ, तर साँच्चै नै सड़क दुर्घटना सवारी चालकले गर्न मात्र भएको यो अवश्य होइन। अहिले तपाईँले हेर्नुहुन्छ भने अत्याधिक दुर्घटना दुई पल्ले गाडीको कारणले भइरहेको छ, तर सड़कको राज्यको नियम गलत जसको छ उसले भ्योर्ने भन्ने छ, तर सड़कमा त्यो अवस्था छैन। जहिले पनि ठूला गाडीलाई चाहिँ दोषी देखा करार गरेर सधैँभरि व्यवसायलाई पीड़ितमाथि अझ पीड़ित बनाइराखेको हुन्छ, त्यो कुरामा राज्यले अलिकति कड़ा तरिकाको नियम बनाउनुपर्छ भन्ने हाम्रो माग हो।
1: हजुर, अझै नियम चाहिँ कड़ा हुनु पर्यो। हजुर, पक्कै पनि धेरै समस्याहरू छन्, त्यसलाई बसेर सम्बन्धित निकायहरू होइन छलफल गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ। जस्तै व्यवसाय र मजदुरको कुरा पनि ल्याउनुभयो, व्यवसाय र मजदुर बीच देखिने विवाद समाधानका लागि कस्तो खालको भूमिका खेल्न जरुरी छ?
0: व्यवसाय र मजदुर बीच वास्तवमै नम्र मासुको सम्बन्ध हुनुपर्छ। व्यवसाय बेगर मजदुर हुँदैन र मजदुर बेगर व्यवसाय कहिले पनि सञ्चालन गर्न सकिँदैन। तर श्रमिकहरूलाई पनि अब सामाजिक सुरक्षामा अनिवार्य लानुपर्छ भन्ने राज्यको नीति अनुसार हामी त्यो कुरालाई पनि अहिले महासंघमा त्यो विषय उठाएका छौं। व्यवसायी र मजदूर एक अर्कामा परिपूरक हुन् त मैले अघि पनि भनेको छु अहिले पनि नेपालको कन्डिसनमा स्वरोजगार व्यवसायी 60% जो आफै लगानी गरेर व्यवसाय गर्दै गरिराख्नु भएको छ ती लगानीकर्तालाई सुरक्षित गर्नका लागि पनि मुख्यत धेरै व्यवसायी यो अस्वस्थ प्रतिस्पर्धा र सवारी दुर्घटना पश्चात धेरै विस्थापित भएर हिँड्नु परेको छ त्यो कुरालाई रोक्नका लागि हामीले धेरै कुराहरू एजेन्डाहरू राज्यसँग बार बार पेश गरेका छौँ नीतिगत त्रुटिहरू आज पनि 32 वर्ष पुरा एन कानुन छ 2049 टेकेर हामीले कार्यान्वयन गरिरहेका छौँ अब हामीले के भनेका छौँ भने अब यो धेरै पुरानो भयो सड़क विस्तार पनि धेरै भयो या त्यसको साधन पनि धेरै विस्तार भयो अब यसलाई एन सुधार्नुपर्छ व्यवसाय मैत्री यात्रु मैत्री बन्नै पर्छ मजदुर मैत्री बन्नै पर्छ र एउटा नीतिमा टेकेर व्यवसाय गर्न सक्ने राज्यले अवस्था बनाइदियो भने अवश्य पनि आगामी दिनमा सार्वजनिक क्षेत्रमा जुन लगानी गरेका यत्रो 15 खर्ब छ त्यो अवश्य पनि सुरक्षित हुन्छ त्यो नेपाली पुँजी हो यहाँका मध्यम वर्गको पुँजी हो यसलाई सुरक्षित गर्ने राज्यको दायित्व हो अवश्य पनि आगामी दिनमा त्यो कुराहरू इम्प्लिमेन्ट भएर जान्छ अहिलेको अवस्थामा तपाईँलाई साँच्चै यातायात क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था दुःखका साथ भन्नुपर्छ छैन अहिलेको अवस्थामा छैन
1: त्यसमा केही सुधार हुने सम्भावना देखिन्छ
0: अहिले पछिल्लो सरकारहरूले अहिले आएको पछिल्लो सरकारले जुन किसिमले तेलको भाउ बढ्ने बित्तिकै वैज्ञानिक प्रणालीबाटै यातायातको भाडा दरहरू कायम गर्नुभएको छ यसले केही पोजिटिभ सर्किट तपाईँको हामीले बारम्बार पहिलाका सरकारहरूलाई पनि यता फ्युलको भाडा बढ़िरहेको हुन्छ तर गाड़ी भाडा कहिले पनि बढ़ाउनको लागि हामीले जतिचोटि भन्दा पनि नगरेको तर अहिलेको सरकारले केही पोजिटिभ सर्किट दिनुभएको छ पक्कै पनि उहाँहरू यातायात क्षेत्रको सार्वजनिक यातायात क्षेत्र आम जनताको चासोसँग जोड़िएको विषय हो त्यो भएर उहाँहरू सचेत हुनुहुन्छ र यी कुराहरू इम्प्लिमेन्ट गर्न उहाँहरूले अवश्य पनि सहयोग गर्नुहुन्छ भन्ने हामीले बुझेका छौँ
1: जस्तै युवा पुस्तालाई चाहिँ यो क्षेत्रमा आकर्षित गर्न चाहिँ के गर्न सकिन्छ
0: अहिले तपाईँ पछिल्लो जेनेरेसन हेर्नुहुन्छ भने धेरै युवा साथीहरू स्वरोजगार व्यवसाय एउटा अध्ययनशील मास्टर डिग्री गरेका धेरै धेरै साथीहरू हुनुहुन्छ जुन ऊर्जा साथ उहाँहरू आफ्नो देशमा केही गरौं भनेर व्यवसाय गर्नुभएको छ श्रम गर्नुभएको छ त्यस्ता कुराहरूलाई सुरक्षित राज्यले गर्नुपर्छ नीतिगत तरिकाले गर्नुपर्छ किनभने तपाईँको व्यवसायले यो सड़क झमेला जस्तो अब राज्यको नीति रिङ रोड जस्तो तपाईँको एउटा यात्रुले गाडी गन्तव्यसम्म पुग्याएर 15 किलोमिटरसम्म ग्यारेज जानका लागि छुट्टै छ तर त्यहाँ ट्राफिक ले त्यो कुराहरूलाई चिट काटेर व्यवसायले दुःख दिनु हुँदैन यो व्यवसाय यो देशमा व्यवसाय यो देशका लगानीकर्ताहरूलाई कसरी स्वार्थ ढंगले व्यवसाय गर्न सकिन्छ सुधार्नु पर्ने हामीमा पनि धेरै कुराहरू छन् हाम्रो बिहेभियरमा हाम्रो बोलीमा यो सब कारण के हो भने राज्यले जतिखेर लाइसेन्स दिन्छ कम्तीमा उसले ट्रेन गरेर पठाउनु पर्छ कि तपाईँले यो गर्नुभयो भने यो हुन्छ यो गर्नु भएन भने यो हुन्छ त्यो भयो भने मान्छे सचेत हुन्छ एउटा सवारी चालक आउनु भएको छ लाइसेन्स लिनु भएको छ उहाँलाई राज्यको नीति के हो थाहा छैन दुर्घटना पछाडि मैले भोग्नुपर्न सक्ने समस्या कस्तो हुन्छ थाहा छैन यात्रुलाई गरेका बिहेभियरको कारणले मैले कस्तो खालको सजाय पाउँछु त्यो थाहा छैन कम्तीमा त्यो कुरा आम मजदुरहरूलाई पनि जानकारी गराउनुपर्छ पक्कै पनि अहिले मजदुर ट्रेड युनियनहरू पनि त्यो कुरामा सचेत गराउन सामाजिक सुरक्षालाई इम्प्लिमेन्ट गर्न विभिन्न क्षेत्रबाट निकायहरूबाट निरन्तर लागिराख्नु भएको छ केही समयमा नेपालको सार्वजनिक सभाले पक्कै पनि यो क्षेत्र सुधारको केही कुराहरू संकेत देखिन्छ
1: हजुर कहिलेकाहीँ यात्रुहरूले बोली चालकको व्यवहार होइन बोली शैली अनि कहिलेकाहीँ भाडामा पनि एकरूपता नभएको कुराहरू गुनासो गरिराख्छन् तपाईँहरूमा चाहिँ कतिको आइपुग्छ
0: यो कुरा आइपुग्छ यात्रुको गुनासो यातायात श्रमिकले गर्ने बिहेभियरको कुराहरू सबै त भन्दैन केही पर्सेन्ट नेपालमा त्यस्ता मजदुर साथीहरू पनि हुनुहुन्छ यो चाहिँ सेवामूलक व्यवसाय हो यसमा हामीले हाम्रो बोली र व्यवहारले हाम्रो व्यवसायलाई अझ धेरै राम्रो र उज्जवल बनाउँदै लाने हो त्यो कुरामा आम व्यवसाय र आम मजदुर एकदमै धेरै सचेत हुनुपर्छ यो भाडाको विषय जुन भन्नुभयो यो भाडाको विषयको कुरा जुन छ यो फ्री कम्पिटिसन मार्केटमा कहिलेकाहीँ लोकसमा समय अनुकूल कहिले लोकसमा कहिले फिक्स भाडा जुन राज्यले तोकेको भाडा दर लिएको हुन्छ अरू बेला जस्तो अफ सिजनहरूमा अलिकति घटाएर लिएको हुन्छ तर राज्यले कसरी बुझिदिइरहेको हुन्छ भने जस्तो असार सम्मुखमा 1500 भाडामा मान्छेले गाडीवालाले होइन आफ्नो व्यवसाय गर्ने 1200-1300 नै यात्रु बोकेको हुन्छ तर त्यो दसैँको सिजनेबल टाइममा त उसले फुल भाडा लिएको हुन्छ अनि त्यही कुरालाई चाहिँ बढी भाडा लियो यातायात व्यवसायले भनियो भनेर त्यो यथार्थमा होइन त्यो गलत हो राज्यले तोकेको भाडाभन्दा बढी लिएर यातायात व्यवसायले कहिले पनि यात्रुलाई बोक्ने दुःख दिने काम कहिले पनि गर्दैन
1: अझै जस्तै यात्रुहरूलाई पनि तपाईँले जस्तै टिकटै नकाटी चढ्नु भन्दा होइन टिकट काटेर
0: अनिवार्य अनिवार्य तपाईँको टिकट किनभने अनिवार्य छ भने धेरैवटा जस्तो तपाईँ सिमलतार दुर्घटना हेर्नुहोस् जुन घटनामा अहिलेसम्म पनि पहिचान गर्न सकिएको छैन मान्छेहरू कम्तीमा त्यो रेकर्डेड भएर गएको चिजहरूमा त लामो दूरीको सम्बन्धमा अनिवार्य त्यो रेकर्डेड भएर जानुपर्छ सड़कको अवस्था राज्यले सड़क निर्माणका कुराहरू आज हेर्नुहोस् तपाईँ सड़क हामी काठमाडौँदेखि पोखरा आउँदै गर्दा होइन जस्तो तपाईँ बिपी राजमार्ग हेर्नुहोस् आज सड़क ध्वस्त छ यातायात व्यवसाय छेद विच्छेद भएका छन् राज्यले त्यस्ता कुराहरूलाई सड़क सुरक्षाको कुराहरूमा राज्यको पनि जवाबदेही त अनिवार्य हुनुपर्छ
1: त्यो खालको पहल गर्नु भएको
0: छ हामीले बारम्बार गरेका छौँ सड़क सुरक्षा हुनुपर्छ सड़कमा बसेर ट्राफिकले जरिवाना मात्र गर्ने भन्दा कम्तीमा महत्वलाई सचेत पनि गराउनुपर्छ त्यो सचेत गराउँदै जाँदाखेरि बिस्तारो सुधारका कुराहरू आउँछन् जब हामी कस्तो भनौँ भने हामीले गल्ती गर्यौँ भने हामी पैसा तिरेर छोड्छौँ हामी पैसा तिरेपछि हामीले त्यसमा छुट पाउँछौँ भन्ने नीति नै त्यसलाई सुधारेर जानुपर्छ हामीले गलत गर्दै गर्दाखेरि यो सजाय पाइन्छ है भन्ने खालको नीति भयो भने अझ सुधारका कुराहरू आउँछन् होइन जरिवाना मात्र काट्नु सुधार हुन सक्दैन उसलाई सच्याउनेको लागि राज्यले केही न केही नीतिहरू परिवर्तन गर्नुपर्छ
1: अहिले जस्तै पछिल्लो समयमा एकदमै धेरै विद्युतीय सवारी साधनको बढ्दो प्रयोग परिरहेको छ होइन यसलाई चाहिँ कसरी हेर्नु भएको छ
0: राज्यले हामीले कुनै पनि चिजको मूल्यमा कति पर्सेन्ट नाफा लिएर आम व्यवसायलाई सवारी बेच्ने वा जुनसुकै कुरा हामी एउटा चाउचाउ किन्दा त्यसको एमआरपी हेर्छौँ त्यसको त्यसमा कति इन्कम कति पर्सेन्ट प्रफिट राख्ने भन्ने नै हाम्रो मोनोपोली मार्केट भएर नेपालमा तपाईँको एउटै गाडी कसैले 50 लाखमा नै बेचेको छ कसैले 40 लाखमा बेचेको छ कसैले 42 लाखमा बेचेको छ यसलाई इक्वेरी लानुपर्छ अहिले पछिल्लो चरणमा जुन तेलको तेलभन्दा विद्युतीय सवारी जसरी बिग्रेको छ कम्तीमा विद्युतीय सवारी भित्रलाई हामीले एकदमै राम्रो पक्षमा लिनुपर्छ हाम्रो आफ्नो देशको ऊर्जा उत्पादनलाई अझ व्यवस्थित गर्न सकिन्छ तर त्यो सँगसँगै त्यो भित्र चल्ने धेरै सिस्टमाइज कुराहरू डिफ्रेन्ट छ टेक्नोलोजिकल कुराहरू छ कम्तीमा पनि त्यो चलाउने सवारी चालक मजदुरहरूलाई ट्रेन गर्नै पर्छ त्यो अनिवार्य छ अहिले पछिल्लो घटनाक्रम हेर्नुहुन्छ भने इलेक्ट्रिक गाडीहरूको दुर्घटना एकदमै धेरै छ म्याक्सिमम छ र सेफ्टी पनि एकदमै कम छ कम्तीमा राज्यले सार्वजनिक सवारी कति सेफ्टी हुनुपर्छ कुन लेभलको गाडी कुदाउने हो भन्ने कुरा एउटा राज्यले नै निर्धारण गर्नुपर्छ त्यो मुख्यतः दायित्व राज्यको नै देख्छु म त्यो कुरामा तपाईँको अनिवार्य ट्रेन नगरिकन इभी गाडी सञ्चालन गर्ने भन्दा पनि त्यो सञ्चालन गर्ने व्यक्तिलाई अनिवार्य रूपमा ट्रेन गरेर लानुपर्छ भन्ने हाम्रो कुरा हो
1: त्यो ट्राफिक व्यवस्थापन र सड़क पूर्वाधार सुधारमा चाहिँ सरकारसँग कस्तो खालको समन्वय
0: हामीले निरन्तर हामी एक आपसको परिपूरक हो राज्य र महासंघ भन्ने कुरा व्यवसायका समस्या महासंघ मार्फत राज्यलाई हामीले बुझाएर इम्प्लिमेन्ट गर्ने ठाउँ भनेकै महासंघ हो समस्या आउँछन् र त्यसलाई कसरी समाधान गर्दै जाने राज्यको पनि उत्तरदायित्व हुनुपर्छ इलेक्ट्रिक गाडी यति धेरै भित्रेको छ अझै अघि भन्नुभयो त्यो राम्रो पनि हो तर त्यो सँगसँगै त्यसले हुन सक्ने क्षति सम्भावित क्षतिको पनि राज्यले मूल्याङ्कन गर्नुपर्छ ती चालकहरूलाई अनिवार्य रूपमा जस्तो कुनै एउटा कम्पनीले आफ्नो कम्पनी गाडी बेच्दैछ भने त्यो गाडीको सिस्टमको विषयमा त्यो मजदुरलाई जानकार गराउनुपर्छ आज एउटा सामान्य कुरा एउटा सेन्सरले काम नगर्दा एउटा सामान्य कुराहरूले गर्दा सड़कभरि गाडी बस्ने अवस्था छ कम्तीमा त्यो चालकलाई अलिकति त्यो विषयमा जानकार गराइयो भने यस्ता समस्याहरू आउँदैनन् दुर्घटना पनि न्यूनीकरण हुन्छ मलाई त अझ के भन्छु भने यसको लिमिट स्पिड पनि राख्नुपर्छ जस्तो पेट्रोल डिजल गाडी एउटा वेटको हिसाबले पनि हेभी हुन्छ तर इलेक्ट्रिक गाडी वेटली नहुने भएकोले अब सड़कमा त्यही तरिकाले सवारी घुडाउँदै गर्दा दुर्घटना म्याक्सिमम छ यसलाई रोक्नका लागि पनि राज्यले नै कम्तीमा ट्रेन गरेरै लानुपर्छ राज्यले आम मजदुरलाई ट्रेन गर्नै पर्छ अनिवार्य छ
1: गर्नुपर्ने कामहरू थुप्रै छन् होइन यति धेरै कामहरू भइरहँदाखेरि पनि कहिले काहीँ गुनासाहरू पनि आउने गर्छन् र अघि पनि हामीले त्यो प्रसङ्ग निकालिसकेका छौँ अब महासंघभित्रकै सुशासन र पारदर्शिताका लागि त्यो सुशासन पारदर्शिता कायम राख्न के गर्नुपर्छ जस्तो लाग्छ
0: महासंघ आम व्यवसायीहरूको भरोसाको तल हो यसलाई टुट्न दिनु हुँदैन व्यवसायसँग कहिले पनि हामीले हाम्रा समस्याहरू इम्प्लिमेन्ट गर्ने ठाउँ भनेकै महासंघ मार्फतबाट राज्यसँग त्यसलाई कार्यान्वयन गर्नुपर्छ हाम्रो 7 एउटा प्रदेशमा प्रदेश प्रमुखहरू हुनुहुन्छ, प्रदेश कमिटीहरू छ, समितिहरू छ, हामी महासंघ बस्ने पदाधिकारीहरू धेरै जिम्मेवार हुनुपर्छ। यो आम लगानीकर्ताहरूको लगानी सुरक्षित गर्नका लागि हामीले राज्यसँग गर्ने इम्प्लिमेन्टको कुराहरूमा एकदमै धेरै सहज हुनुपर्छ। आज को उठ्ने को जित्ने हार्ने भन्दा पनि महत्वपूर्ण व्यवसायले जित्छ जित्दैन, व्यवसायको मुद्दाले जित्छ जित्दैन, हाम्रो मुख्य कारण मुख्य कुरा त्यो हो। आज व्यवसाय धेरै चिन्तित छन्, महासंघको महाधिवेशनभित्र हलमा हुँदै गर्दा व्यवसाय पीड़ाले फलिएका छन्, व्यवसाय ध्वस्त भएको छ, नसक्ने अवस्थामा छन्, लगानी गरेका छन्, आज तेलको मूल्य कहाँ पुगेको छ, त्यो कुराले पनि महासंघले सधैँभरि अभिभावकको भूमिका खेलेर राज्य र व्यवसाय बीचका दूरीलाई सधैँ कसरी समाधान गर्न सकिन्छ र मुख्य हाम्रो जिम्मेवारी के हो जबसम्म हामी महासंघले बुझ्दैनौ महासंघको अस्तित्व पनि त्यसमा प्रश्न चल्नु उठ्न सक्छ। त्यसैले मलाई पक्कै पनि लाग्छ अब आउने टिम नेतृत्व र व्यवसायले जसलाई जितेर पठाउनुहुन्छ त्यो छानेरै पठाउनुहुन्छ र त्यो टिमले एउटा स्पिडमा अहिलेको राज्यको जुन नयाँ ढंगले नयाँ सरकार बनेको छ राज्यको जुन स्पिड छ त्यो स्पिडमा हामी सँगै उहाँहरूसँग गएर धेरै कुराहरू सुधार्नु पर्नेछ, ऐनहरू धेरै सुधार्नु पर्नेछ, त्यो कुरामा पक्कै पनि अब आउने नेतृत्व स्थापित गरेर जान्छ।
1: हजुर, अहिले जस्तै तपाईँ आफै उपमहासचिव पदको उम्मेद्वार हुनुहुन्छ होइन, हामीले आम श्रोताले होइन व्यवसायीहरूले कसरी बुझ्ने त तपाईँको उम्मेदवारी किन
0: यो क्षेत्रमा अब भन्नै पर्छ मान्छेले आम नागरिकको बुझाइ के छ भने नपढ्ने गाउँबाट हिँडेको अलिकति तल्लो लेयरको मान्छेले मात्र व्यवसाय रोजगारी गर्छ भन्ने जुन छ यो गलत भाष्य हो। भर्खरै पनि तपाईँको म आफै पनि मास्टर डिग्री सकेर आएको मान्छे यो क्षेत्र सुधार्न पर्छ भन्ने एउटा हुटहुटी भोगेर आएको एउटा युवा म मात्रबाट त सम्भव छैन, तर यो जुन आउँदै टिम छ टिमसँग समन्वय गरेर हामीले या त व्यवसाय मैत्री मात्र नभए त्यसको मजदुरको सुरक्षा गर्ने पनि हाम्रो उत्तिकै जिम्मेवारी छ। त्यो श्रमिक जसले श्रम गरेर यातायात व्यवसायलाई यो ठाउँसम्म पुर्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नुभएको छ, सामाजिक सुरक्षाका कुराहरू छन्। अहिले तपाईँलाई भन्नुपर्छ विभिन्न मुद्दामा खेपेर धेरैवटा जेलहरूमा हजारौं मजदुरहरू बसेका छन्। राज्यको नीति अस्पष्ट हुँदाखेरि सडक दुर्घटना पश्चात धेरै धेरै धेरै बार्गेनिङका कुराहरू हुँदाखेरि व्यवसायले त्यसलाई इफोर्ट गरेर पुर्याएर तिर्न नसक्ने कन्डिसनमा बाध्य भएर धेरै मजदुरहरू भित्र पस्नुभएको छ। पक्कै पनि आगामी दिनमा हामीले यी कुराहरूलाई चिरेर व्यवसाय मैत्री कसरी बनाउन सकिन्छ र हाम्रो सेवामूलक व्यवसाय हो र यात्रु मैत्री पनि कसरी बनाउन सकिन्छ र मजदुरलाई पनि कसरी सुधारेर बिग्रेको भन्नु खोजेको होइन सुधारेको भन्नु योभन्दा अझ राम्रो कसरी बनाउन सकिन्छ त्यो विषयमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सातौं महाधिवेशनले एउटा म्यान्डेट दिएर हाम्रो नयाँ आउने कार्य समिति पक्कैले त्यसलाई कार्यभार पुरा गर्नेछ।
1: अहिले तुरन्तै तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के छ यातायात क्षेत्रमा?
0: यातायात क्षेत्रमा अहिले तत्कालै गर्नुपर्ने भनेको हामीले नीतिगत त्रुटिहरू तत्कालै सुधार गर्नै पर्नेछ। अब नीतिगत कुरा गर्नुहुन्छ भने यातायात व्यवस्था ऐन संशोधनका लागि हामी अन्तिम चरणमा पुगिसकेका थियौं, देशको अवस्था जेएनजी आन्दोलनले गर्दा ती कुराहरू अहिले सबै रोकिएका छन्। नेपाल सरकारलाई सर्वोच्च अदालतले 2034 संघ संस्था दर्ता ऐन खारेज नगर र यसलाई रिनोभर भनेर जुन नीति राज्यलाई इम्प्लिमेन्ट गर्नका लागि पठाएको पनि आज धेरै समय भइसकेको छ, त्यो कुरालाई पनि हामीले तत्काल इम्प्लिमेन्ट गरेर त्यो गएर गृह मन्त्रालयमा अड्केर बसेको छ। यता सर्वोच्चले त्यो होइन त्यो खारेज गर संस्था नवीकरण गर भनिसकेको छ, तर राज्यले त्यसलाई इम्प्लिमेन्ट गरेको छैन। मुख्यतः पहिलो काम हाम्रो त्यसमै फोकस हुन्छ र जुन यो सिमलताल घटनापछि एउटा प्रतिवेदन यातायात व्यवसाय राष्ट्रिय महासंघ र तिनटै ट्रेड युनियन बसेर एउटा बनाउनु भएको छ त्यसलाई पनि कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ। अहिले यो 2049 चेन्ज गर्नका लागि अहिले नयाँ नीति हामीले बनाएर राज्य समक्ष हामीले पेश गरिसकेका छौँ, त्यो कुरालाई इम्प्लिमेन्ट कसरी गर्न सकिन्छ, मुख्य त्यो इम्प्लिमेन्ट हुने बित्तिकै हाम्रा आदि समस्या समाधान हुन्छ, त्यो कुरामा हामी जोरदार साथ लाग्नेछौँ।
1: अन्त्यमा हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, यातायात व्यवसायी मजदुर र यात्रुलाई केही सन्देश दिन चाहनुहुन्छ?
0: एउटा श्रमिक श्रम गर्ने मान्छेको हामी सबैले इज्जत गर्नुपर्छ। मुख्यत हाम्रो तपाईँ विदेशतिर हेर्नुहुन्छ भने सबैभन्दा बढी इज्जत कसैको गरिन्छ भने श्रमिकको गरिन्छ होला. हाम्रा श्रमिकका कुराहरूमा धेरै सुधार ल्याउनु पर्ने होला, सुध्रिनु पर्ने पनि होला.

0: तर केही व्यक्तिले गर्दा समग्र श्रमिकहरूलाई दोषारोपण गर्न मिल्दैन, आफ्नै देशमा केही गरौं भनेर जो बस्नुभएको छ र हामीले यात्रुलाई गर्ने व्यवहार पनि यो सेवामूलक व्यवसाय भएको हिसाबले सबैभन्दा फर्स्ट प्रायोरिटी भनेको हाम्रो यात्रु हुनुपर्छ। उहाँलाई गन्तव्यसम्म पुर्याउने कुरामा हामीले हाम्रो व्यवहारमा धेरै सुधार गर्नुपर्नेछ। अहिले त फेरि तपाईँले राज्यले नयाँ नीति ल्याएको छ, सीसी क्यामेरा, जीपीएस, यो कुराले पनि केही न केही पोजिटिभ भाइस आउने नै छ। त्यो भएर हामी एकअर्काको परिपूरक हो। अहिले हेर्दा हामी तिनै सेक्टर सेटिस्फाई नदेखे पनि पक्कै अब आउने नीतिले सबै क्षेत्र समेट्ने यात्रा व्यवसाय मैत्री र मजदुर मैत्री र यात्रु मैत्री हुने कुरामा हामी ढुक्क छौँ। सरकारको त्यो खामको स्पिडमा काम भइरहेको छ, पक्कै पनि हामीले यो कुरालाई सुधार गरेर लानेछौँ।
1: समय दिनुभयो,
0: यहाँलाई
1: धेरै धेरै धन्यवाद।
0: तपाईँले सफलता एफएमलाई पनि धेरै धेरै धन्यवाद, मलाई केही मौका दिनुभएकोमा हस् धन्यवाद।
1: आज जुन उपमहासचिव पदको उम्मेद्वार हुनुहुन्छ उहाँ, र अघिदेखि हामी शुभकामना पनि व्यक्त गर्छौं, उहाँको विजयीको शुभकामना व्यक्त गर्दछौ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशन पोखरामा भइरहेको छ। आज मतदान गर्ने दिन हो र बेलुकासम्ममा नतिजा पनि आउला। जो समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिँदै समग्र यातायात व्यवसायीको यातायातको व्यवसायको क्षेत्रमा मजदूर यात्रुहरूको हितमा काम गर्न सकोस् भन्दै आजको समय आजका लागि यति नै। भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9557325575।
3: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स त पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 642, 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्युँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकारीमा रेडियो सफलता 103.4 मेगाहर्ट्ज को प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7 वडावासीका समस्या सुझाव र चाहना वडा भित्रका गतिविधि र सेवा प्रवाह कहिले जनप्रतिनिधि संघको अन्तरंग त कहिले टोल विकास संस्था आमा समूह युवा क्लब ज्येष्ठ नागरिक लगायतका विभिन्न संघ संस्थाका नेतृत्व संघको कुराकानी कार्यक्रम हाम्रो वडा नम्बर 7 हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो वडा नम्बर 7

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जले तयार पारेको रेडियो कार्यक्रम हाम्रो ओडा नम्बर 7 मा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। कार्यक्रम हाम्रो ओडा नम्बर 7 पोखरा महानगरपालिका वडा नम्बर 7 सभाको सहकारीमा हामीले तयार पारेका हौ। ओडामा भइरहेका गतिविधिहरू साँच्चै नै आम नागरिकलाई सम्बोधन गरेका छन् कि छैनन् अथवा गर्नुपर्ने कामहरू के छन्, यो विषयमा हामी छलफल गर्नेछौ। ओडाकै नागरिकहरूसँगको छलफल रहनेछ। कार्यक्रम हाम्रो ओडा नम्बर 7 हरेक हप्ताको मंगलबार र शुक्रबार 8:15 बजे आउने गर्दछ। आज हामीसँग यसै विषयमा छलफलका लागि हुनुहुन्छ जनप्रिय टोल विकास संस्थाका अध्यक्ष महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कार्तिका अध्यक्ष हुनुहुन्छ। अर्बुद रोग निवारण संस्था कास्कीका सदस्य हुनुहुन्छ। यहाँहरूसँग परिचित व्यक्तित्व हुनुहुन्छ भीमा पौडेल, उहाँसँगको कुराकानी लिएर आएका छौ। भीमाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: सामाजिक क्षेत्रमा लामो समयको अनुभव, त्यो समर्पण उहाँमा रहेको छ। अहिले पछिल्लो समयमा केमा व्यस्त हुनुहुन्छ तपाईँ?
1: अहिले अब यही नै हो, म चाहिँ अहिले धेरै सामाजिक काम, लामो समयदेखि सामाजिक काम गरे, सामाजिक काम गर्दै जाँदा अझै पनि अझै यो समाजलाई कसरी अझै राम्रो सभ्य समाज बनाउन सकिन्छ, समाजदेखि देखुन्त हाम्रो टोल छर छिमेक सभ्य बनाउन सक्यौँ भने, ओडा सभ्य बनाउन सक्यौँ भने, र नगर गर्दै समग्र राष्ट्र नै सभ्य बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ म लागि परेर लामो समय सामाजिक काम गरे। अहिले पनि अहिले धेरै फोकस चाहिँ स्वास्थ्य क्षेत्रमा र सरसफाइको क्षेत्रमा, क्षेत्र हामीले राम्रोसँग व्यवस्थापन गर्न सक्यौँ भने जीवनमा चाहिँ रोगबाट धेरै, किन भन्दा रोग लाग्न त अब त्यो लाग्न सक्छ, तर त्यसलाई यो स्वास्थ्यका कुराहरू गर्न सक्यौँ र केही कुराहरू हामी सूक्ष्म कुराहरू जान्न त सबै कुरा सबैले जान्नुहुन्छ, तर सूक्ष्म कुराहरूको आवश्यकता छ। त्यो जब सूक्ष्म कुराहरू हामीले थाल्न सक्छौँ, लान सक्छौँ, समुदायलाई दिन सक्छौँ र त्यहाँबाट बल्ल स्वस्थ समाज बनाउन सक्छौँ भन्ने अभियानमा म लागिराखेर हिँडिराखेको छु। लामो समय भयो म सामाजिक काममा व्यस्त भएको र अहिले पनि त्यही काम निरन्तरता लागिरहेछ।
0: हजुर, पक्कै पनि एकदमै देखिने गरी लाग्नु भएको छ यहाँ सामाजिक क्षेत्रमा। अहिले भनौँ न, हेर्दाखेरि त्यो सामाजिक काम गरिरहँदाखेरि स्थानीय सरकार, पोखरा महानगरपालिका, वडा नम्बर 7 गरिरहेका गतिविधिहरूलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: सबभन्दा पहिला त के रहेछ भने, विकासका लागि आर्थिक पाटो अथवा हामीले जोड्नुपर्छ। अहिले वडा नम्बर 7 आर्थिक भनौँ, जस्तै बजेटका कुराहरू गरौँ, हामी म पनि पहिला महिला समन्वय समिति, टोल विकास समन्वय समिति, टोल विकास संस्थाको अध्यक्ष हुँदै हरेक विकासका कामहरूमा हामी जोडिएका थियौँ। हामीले काम गर्दा जनप्रतिनिधि नआउनुभन्दा पहिला हामीले काम गर्दा ओडामा आउने बजेटहरू साह्रै कम हुन्थे। ओडामा आउने बजेट साह्रै कम हुन्थ्यो। जब अहिले 79 चुनाव भयो, स्थानीय चुनाव, स्थानीय चुनाव 79 पछाडिको बजेट ओडामा प्रशस्त मात्रामा आएको छ। किन भन्दा प्रशस्त मात्रामा बजेट आइसकेपछि विकासका कामहरू अवश्य नै हुन्छन्। ती विकासका कामहरू अहिले के छ भन्दा, वास्तवमा भन्यो भने वडा नम्बर 7 नमुना बनाउनु पर्छ र हरेक क्षेत्रमा, तपाईँका विकासका क्षेत्रमा, बाटाका क्षेत्रमा, पानीका क्षेत्रमा, सरसफाइका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा, महिलाका क्षेत्रमा, बालबालिकाका क्षेत्रमा, तपाईँको ज्येष्ठ नागरिक क्षेत्रमा, सबैमा चाहिँ हामीले अपनत्व गर्दै गर्दै र ओडालाई चाहिँ हामी साथ दिँदै, भनौँ ओडाले देखाएका मार्गदर्शनलाई हामी पनि साथ दिँदै, हामी पनि पछाडि छौँ है भन्ने आवाज दिँदै, यसलाई चाहिँ हामी सभ्य बनाउन सक्यौँ।

0: भने जस्तै नमुना वडा बनाउन हामी सक्छौँ। त्यस कारणले भएका बजेटहरू अहिले एकदमै सदुपयोग रूपले चाहिँ गएको देखिन्छ। जस्तै हाम्रो विकास भनेको हाम्रो क्षेत्र तीनटा क्षेत्रमा धान तपाईँको वडा नम्बर 7 भनेको हाम्रो तीनटा क्षेत्रमा विभाजित छ। हाम्रो सरङकोटको पुछारदेखि लिएर चोरसाङको पुलसम्म हाम्रो क्षेत्र छ। त्यसलाई चाहिँ हामीले तीन भागमा जस्तै ढाड क्षेत्र, घारीपाटन क्षेत्र र तपाईँको मासपार क्षेत्र भनेर तीन भागमा चाहिँ विभाजन गरेर काम गरिरहेका छौँ। अहिले देख्दाखेरि घारीपाटन क्षेत्र धेरै चाहिँ विकास भएका छन्। त्यहाँ मान्छेले के हुन्छ भने पिछाडिएको वर्ग बस्ने ठाउँ भनेर भनिरहँदा पनि अहिले धेरै विकासहरू तपाईँका चाहिँ बाटा कुनै पनि साना गल्लीहरू पनि त्यहाँ पिच अथवा ढलन नभएका छैनन्। त्यो चाहिँ एकदम ओडाले गर्ने सराहनीय काम हो। किन भन्दा जहाँ बाटो हुन्छ, जहाँ चाहिँ किन भन्दा सेवा सुविधा सम्पन्न चाहिँ हुन्छ, त्यहाँ विकास हुन्छ भन्ने पनि त्यहाँ एउटा ध्येय छ भने त्यहाँका बाटाहरू प्रशस्त मात्रामा पिच भएका छन्। त्यहाँको खानेपानीको व्यवस्थापन पनि पहिलाको भन्दा अझै चाहिँ राम्रो हुँदै गएको छ। त्यहाँको बस्ती पनि त्यसलाई अझै किन भन्दा राम्रो बनाउँदै गयौँ भने हामी किन भन्दा जहिले पनि हामी कसरी हेर्छौँ भने सुकुम्बासी भने सधैँ सुकुम्बासी हुनु हुँदैन। सुकुम्बासी चाहिँ सधैँ हुनुहुन्न, किन भन्दा सुकुम्बासी पहिला भइसक्यो भने पनि त्यो सुकुम्बासीले आय आर्जन गर्न सक्यो, हरेक कुरा गर्न सक्यो, छोराछोरीलाई चाहिँ राम्रो ठाउँमा पठाउन सक्यो, आफूले व्यवसाय भनौँ न व्यवसाय चाहिँ गर्न सक्यो, उसले आर्थिक पाटोमा चाहिँ मजबुत बन्न सक्यो भने उसले त्यो ठाउँ फेरि भूमिहीन मान्छेलाई छोडेर बसेर अर्को मान्छेलाई पनि त्यहाँ सिफ्ट गर्न सक्छ नि त। त्यही भएर सधैँ हामी सुकुम्बासी हामी चाहिँ भनौँ न अब पिछाडिएको वर्ग भन्नु हुँदैन भन्ने चाहिँ मेरो उद्देश्य हो। त्यो चाहिँ हुनु हुँदैन, बोल्नु हुँदैन, सधैँ सुकुम्बासी उता हामी
1: एउटा सीमित समयसम्म
0: सुन्न सक्छ कोही तपाईँ हामी पनि हाम्रा हरेक चाहिँ व्यवहार बिग्रिन सक्छन् र हामी पनि सुकुम्बासी कुनै बेला हुन सक्छ। त्यो केही पनि कसैको हुँदैन, देखेको कुरा नै हुँदैन, देखेको कुरा पनि हुँदैन, गर्दै जाँदाखेरि मान्छे चाहिँ हुनसक्छ। त्यो कुरा मात्रै नभइकन हाम्रो क्षेत्र भनेको एउटा घारीपाटन क्षेत्रलाई केही ठाउँ सुकुम्बासी भनेर भनिएको हुन्छ र त्यसमा पनि अहिले त्यहाँ हेऱ्यो भने विकासका कामहरू सरल र बाटोहरू गएको छ, पानी गएको छ, घरहरू चिटिक्क बनाउनु भएको छ। प्रत्येक चाहिँ किन भन्दा उहाँहरूलाई पनि धेरै चाहिँ चेतनाका कुराहरू चाहिँ भइरहेका छन्, सरसफाइका कुराहरू भएका छन्, विकास तपाईँको उद्योगका कुराहरू भइरहेका छन्, होइन। त्यसरी चाहिँ जाँदाखेरि अहिले ओडाले गर्नुभएका एउटा महिलाहरूलाई सशक्तिकरणका कुराहरू पनि चाहिँ गर्नुभएको छ।
1: हजुर,
0: पहिला पनि महिला सशक्तिकरणका कामहरू भए, यिनै महिला सशक्तिकरणका कार्यक्रमले नै हामी यहाँ यतिको भएका हौँ, यतिको बोल्न सक्ने भएका, बाहिर निस्किनुपर्छ, बाहिर हिँड्नुपर्छ, महिलाहरूलाई चाहिँ सक्षम बनाउनुपर्छ भन्ने गरेको भने अहिले पनि अब सशक्तिकरणका कार्यक्रम भइरहेको छ उद्योगतिर जोड। अब यो महिला सशक्तिकरणका कार्यक्रम भइरहँदाखेरि त्यो सर्टिफिकेट मात्रै घर लहर राख्ने होइन, अब महिलाहरूले पनि किन भन्दा आर्थिक पाटोमा जोडिनुपर्छ। जहिलेसम्म चाहिँ महिलाहरू आर्थिकमा एभाइलेबल हुँदैन, महिला चाहिँ आर्थिकमा उहाँहरूले आफै चाहिँ उत्पादन गरेर आर्थिकमा जोड्न सक्नुहुन्न, तहिलेसम्म हामी सक्षम हुन् भन्ने हो जस्तो मलाई लाग्दैन। त्यही भएर हामी हो समय भनेको सबैको बराबरै हुन्छ, 24 घण्टा समयलाई नै हुन्छ, त्यो समय कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हामीले हाम्रो उसमा भर पर्ने हुन्छ। हामी कहिल्यै पनि घण्टा सुई जस्तरी दौडिने होइन अरे, सेकेन्ड सुई जस्तरी हाम्रो जीवन सेकेन्ड सुई जस्तरी दौड्यो भने हामीले व्यवस्थापन गर्न सक्छौँ। अब अहिले धेरै कुराहरू आएको छ, पोखरा महानगरपालिकाले पनि तपाईँको चाहिँ यो आर्थिक विकासबाट पनि तालिम दिएकै छ, हाम्रो यो महानगरपालिकाको प्रबन्धनबाट पनि दिइराखेकै छ, अनि तपाईँको चाहिँ महानगर वडाहरूले पनि तालिमहरू दिनुभएको छ। किन भन्दा तालिम दिइसकेर त सर्टिफिकेट चाहिँ थन्क्याएर राख्नलाई तालिम दिए होइन नि त, मिलेर सामूहिक हुन्छ कि व्यक्तिगत हुन्छ कि सानो ठुलो जस्तो पनि हामी व्यवसाय गऱ्यौँ, त्यसमा सिकेका उद्यमहरूलाई चाहिँ उद्योगमा चाहिँ परिणत गर्न सक्यौँ भने वडा पनि सबल हुन्छ, आफ्नो आर्थिक अवस्था पनि राम्रो हुन्छ, घर पनि राम्रो हुन्छ, जहाँसम्म चाहिँ आर्थिक सम्पन्न हुन्छ त्यो घर एकदमै फुल जस्तो सुन्दर फुल जस्तो हुन्छ। त्यही भएर हामी महिलाहरूले सिकेका कुराहरू उद्यममातिर लान अहिले पनि धेरै अब वडा नम्बर सातले पनि धेरै अब यो उद्योगका कुराहरू सिकाइराख्नु भएको छ गरिराख्नु भएको छ र पनि सर्टिफिकेट मात्रै भएको छ अहिलेसम्म उद्यम गरेर किन भन्दा वडाले सिकाइसकेपछि ल हामी चाहिँ सामूहिकमा यसरी उद्यम गर्न चाहन्छौँ र तपाईँलाई हामीले अझै चाहिँ थपके सपोर्ट गर्नुपर्छ भनेर आउनुपर्छ महिलाहरू ग्रुपिङमा भए पनि गर्नुपर्छ अथवा सिङ्गल भए पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ अहिले पनि अहिले फेरि यो पोखरा महानगरपालिका र कोइका युएनडिपी मिलेर यो फोहोर मैला व्यवस्थापनमा हरेक चाहिँ वडा नम्बर सातमा त लगभग तपाईँको तीनटा क्षेत्र गरेर 800 भन्दा बढी त्यो डस्टबिन र बाल्टीहरू बाँडेको अवस्था छ त्यो अवस्थालाई त्यो बाल्टीहरू त बाँडियो त्यो चाहिँ डस्टबिनहरू बाँडियो उहाँहरूले कम्पोस्ट मल कति बनाउनुभयो कति युज गर्नुभयो कति चाहिँ बिक्री गर्नुभयो कति चाहिँ वेस्ट भयो होइन अनि उहाँहरूले कति चाहिँ त्यो फोहोर मैला उहाँले बिक्री विक्रय गर्ने फोहोर मैला कतिसम्म चाहिँ व्यापार गर्नुभयो कतिसम्म इन्कम गर्नुभयो त्यो त उहाँको कुरा भयो नि त राज्यले त उहाँलाई जो दिएको छ उहाँलाई डस्टबिन दियो सुविधा दियो गर्नुहोस् भन्यो ट्रेनिङ दियो उहाँ त किन राज्यपटबाट त उसले दायित्व पूरा गर्यो भने नागरिकको दायित्व के त नागरिकले अब हाम्रो दायित्व पूरा गर्नुपर्छ कि पर्दैन भन्ने कुराहरू पनि बुझ्नु पर्यो यो कुरा गर्दै गयो भने अहिले पनि फेरि युएनडिपी र कोही चाहिँ सहयोगमा तपाईँको हाम्रो वडा नम्बर सातमा चारवटा उद्यमहरू चाहिँ स्वीकृति भएका छन् तपाईँहरूले चाहिँ काम गर्नुहोस् हामी तपाईँहरूलाई चाहिँ चाहिने सामग्रीहरू उपलब्ध गराउँछौँ तपाईँहरूले ठाउँ उपलब्ध गराउनुहोस् ठाउँ क्रिएटेड गर्नुहोस् र तपाईँहरूलाई दिन्छौँ भनेर यी अहिले भर्खरै पनि अब आज भोलि फेरि सेकेन्ड पेज को तालिम हुँदैछ वडा नम्बर सातमा होइन के भन्दाखेरि हाम्रो वडाले नगरेका होइनन् महानगरपालिकाले नगरेको होइन राज्यले नगरेको होइन नागरिकले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ आफूले पाएको कुराहरूलाई आफूले पाएको ज्ञानलाई प्रदर्शन गर्न सक्नुपर्छ व्यवहारमा उतार्न पर्नुछ भन्ने पनि हामीलाई लाग्छ र यो भयो भने तपाईँको फोहोर मैला भनेको ल्यान्डफिल जाने भनेको 15% पनि होइन रहेछ किनभने यो प्रत्येक चाहिँ टोल हाम्रो पाँचवटा टोल विकास संस्था छनौट हुनु भएको छ पाँचवटा टोल विकास संस्थाका सबै प्रत्येकले चाहिँ यो ज्ञान पाउनु भएको छ उहाँहरूले यो 17 टोल विकास संस्थालाई त यी 5 टोल विकास संस्थालाई त उहाँहरूलाई सिकाउनु पर्यो नि त
1: फोहोर मैला व्यवस्थापनमा
0: हजुर यो फोहोर मैला व्यवस्थापन पोखरा महानगरपालिका र कोइका युएनडिपीसँग सम्झौता भएर अनि पोखरा महानगरपालिकाबाट 33 136 टोल विकास संस्था छनौट हुनु भएको छ त्यो 136 टोल विकास संस्थाले नमुना काम गरेर अरू टोल विकास संस्था अरू समग्र चाहिँ नगरपालिकाका बासिन्दाहरूलाई त सिकाउनु पर्यो नि त उहाँहरूले त डस्टबिन पाउनु भएको छ तालिम पाउनु भएको छ होइन हरेक कुरा पाउनु भएको छ त्यो पाएको कुराहरू त व्यवहारमा उतार्न सक्नु पर्यो त्यो कुरा गर्यो भने हाम्रो समाज हाम्रो टोल हाम्रो नगर सफा हुनदेखि लिएर विकास हुन चाहिँ छैन तर नागरिक आफ्नो कर्तव्य आफ्नो दायित्व पनि नागरिकले बुझ्नुपर्छ अब किन हरेक कुराहरू ठाउँमा नपुग्न सक्छ हामी पनि के छ कसो छ के भइरहेछ के गर्न सकिन्छ भनेर त्यसलाई हामीले माग गर्यौँ त्यहाँ पुग्यौँ सम्बन्धित ठाउँमा गएर कुरा राख्यौँ भने पक्कै पनि यस्तो हुँदैन जाइन छैन भनेर वडादेखि महानगरपालिकाले भन्नुहुन्छ जस्तो लाग्दैन र हामी पनि यो कुरामा गऱ्यौँ भने र वडा नम्बर सातमा मैले आज पनि भन्छु हिजो पनि भनेको थिएँ आज नै भन्छु र भोलि पनि भन्छु प्रत्येक एक दिन हाम्रो चाहिँ मेला लगाएको छ राष्ट्रबैङ चौकदेखि रत्न चौकसम्मको भागलाई किनभने देख्दा पनि सुन्दर छ राम्रो छ हरियाली छ त्यसलाई चाहिँ व्यवस्थापन गरेर मेला लगाइयो भने सिकेका हाम्रा जुन अहिले उद्यमका तालिमहरू जस्तै ब्युटी पार्लर सिकाइएछ तपाईँको माला बुन्ने सिकाइएछ अचार बनाउने सिकाइएछ कटिङ सिकाइएछ अब अस्ति भर्खरै साबुन बनाउने हर्पी बनाउने तालिमहरू सिकाइयो भने उहाँहरूले उत्पादन गर्नु पर्यो त्यो उत्पादन गरेको चिजलाई व्यवसाय के तपाईँको चाहिँ राखेर अब यहाँ जस्तै मेला राख्ने अथवा आजको दिन 4 बजेबाट अथवा 6 बजेसम्म अथवा 7 बजेसम्म मेला हुन्छ भन्दा त्यहाँका घरेलु उत्पादन गर्ने साथीहरूले पनि आफ्नो ल्याएर प्रदर्शन गर्नुभयो, त्यहाँ बिक्री वितरण गर्नुभयो, आफ्नो वडाको आफ्नै चाहिँ वडाका नागरिकहरूले चाहिँ त्यो उपयोग गर्न पाउनुभयो। अनि हजुरले गरेको देखेँ, उहाँले गरेको देखेँ, मैले गरेको देखेँ भने सबैलाई चाहिँ व्यवसायमा जोड्न सकिन्छ। यो कुरा महानगरपालिका देखुन त ओडा ओडामा लागू हुनुपर्छ भन्दा ठाउँ हुनु ओडामा, जस्तै अहिले 9 नम्बरले सुरु गर्नुभएको छ भने 7 नम्बरले किन नगर्नु सर, होइन? त्यो भएर 7 नम्बरको त ठाउँ पनि छ, हाम्रो यस्तो सुन्दर ठाउँ छ। रत्नचोकबाट राष्ट्रबिङ चोकसम्मको ठाउँ हाम्रो सुन्दर ठाउँ हो, हाम्रो नमुना ओडा बनाउन हामीले पहल गरौँ, पहलौदी गरौँ, जनप्रतिनिधिलाई साथ दिने, सपोर्ट दिने, हरेक कुराहरूमा जोड्ने त हामी राम्रै छौँ, तर हामी गर्छौँ। यो कुराहरू गर्नुपर्छ र ओडाले अब मैले कतिजनालाई हाम्रो ओडामा कतिजनाले तालिम लिनुभयो र के को तालिम लिनुभयो र उहाँले के उत्पादन गर्नुभयो अब रिसर्च गर्नुपर्छ। सबभन्दा हाम्रो देश र हामी पछाडि किन परेका भन्दा हाम्रो रिसर्चमा कमी छ। हाम्रो हरेक कुराहरूमा चाहिँ तपाईँको रिसर्च हुनुपर्छ, अनुगमन हुनुपर्छ। त्यो अनुगमनको पाटोले मात्रै मान्छेलाई चाहिँ मजबुत बनाउन सक्छ र ओहो उसलाई चाहिँ अनुशासनमा ल्याउन चाहिँ मद्दत गर्छ। कतिपय कुराहरू खानेकुराहरू नै तपाईँको भारतले तपाईँको लगभग 18-19 प्रकारको 20 पिसादि चाहिँ छर्केको तरकारी पठाउँछ अरे, हाम्रो नापन गर्ने एउटा मात्रै छ अरे, त्यो हाम्रो एउटा मात्रै चाहिँ पिसादि नापन गर्ने औजार छ। अनि भनेपछि हामीले कति खाएका छौँ, अहिले हाम्रो प्रत्येक चाहिँ घर घरमा क्यान्सर, तपाईँको चाहिँ यो क्यान्सर भन्ने रोग त पहिला हामीलाई रुवा खोकी लाग्यो जस्तो, झाडा पखाला भयो जस्तो चाहिँ अब छ्यापछ्याप्ती हुँदैछ। यसमा हामी सचेत बनेनौ, हामी चाहिँ जनप्रतिनिधि सचेत बनेनौ, हामी सामाजिक अभियन्ता सचेत बनेनौ, हजुरहरू जस्तो चाहिँ संचार कर्मीहरू सचेत बनेनौ भने अबको 10 वर्ष पछि विकराल अवस्था आउँदैछ। तपाईँको यति चाहिँ मनोसामाजिक नभएको प्रत्येक घर नहुन सक्छ। अहिले भित्र हो, बाहिर नखुलेको मात्रै हो, हामीसँग त गोपनीयता हुन्छ, धेरै कुराहरू चाहिँ हामीसँग छन्। तर यो तपाईँको विकराल अवस्था चाहिँ आइसकेको छ, हामीले धेरै सचक गराइराखेका छौँ, जनप्रतिनिधिहरूलाई पनि सचक गराइराखेका छौँ, अब यो विकराल अवस्था आउँदैछ है, यसमा सचेत हुनुपर्छ। अब चाहिँ हामीले यसमा साना सूक्ष्म काममा यो बाटोमा मात्रै र विकासमा र भौतिकमा मात्रै काम गर्यौँ भने यो चाहिँ विकराल अवस्था आउँछ। सभ्य समाज, हामी सभ्य नागरिक हामी बन्न सक्दैनौँ। हामी चाहिँ यो कुराहरू गर्नुपर्छ, बेलामा सूक्ष्म कुराहरूबाट सुरु गरौँ, सूक्ष्म कुराहरूलाई ध्यान दियौँ भने हरेक चाहिँ सभ्य समाजदेखि लिएर हामी स्वस्थ समाज बनाउन सक्छौँ भन्ने पहल हामी नागरिकबाट पनि गर्नुपर्छ। साथ यो कहाँ चाहिन्छ, के गर्नुपर्छ, हामी तयारी छौँ, यो फोर्मुलाका लागि पनि तयारी छौँ। हामी कस्तो खालका चाहिँ नागरिक छौँ भने यो लगभग 1 महिना पहिला चाहिँ आएन, 15-20 दिन 1 महिना गाडी आएन, त्यो बाध्य भएर लर त्यहाँ लर रोडमा फाल्नुभयो। अहिले त नियमित गाडी आइरहेछ, तर अब हामी कस्ता छौँ, चोक चोकमा फालेका छौँ, प्रतीक्षालयमा लगेर फोहोर फालेका छौँ। त्यो फाल्नुहुन्छ कि हुँदैन, बाहिरकोले आएर त फाले होइन, तपाईँको भारतको मान्छे आएर फाले होइन, अमेरिकाको आएर फाले होइन, पैसा आएर फाले होइन नि त, काठमाडौँको मान्छे आएर नि फाले, पोखरावासीले फाले हो त, वडावासी नै फाले हो, नगरवासी नै फाले हो, तर यसलाई हामी किन सचेत छैनौँ, किन भन्दा नागरिकको दायित्व के हो? अब हामीले तपाईँको टोल टोलमा गएर तपाईँको चाहिँ फरक नदी नदीमा गएर फोहोर टिप्न आवश्यक छैन, सचेतना गराउनु, घर घरमा सचेतना गर्नु पर्यो, घर घरमा लगानी गर्नु पर्यो। तपाईँको फोहोर मैलामा मान्छे कति चाहिँ कति लगानी गरिरहेको छ पोखरा महानगरपालिकाले, त्यो लगानी सही ठाउँमा गर्नु पर्यो। प्रत्येक चाहिँ हामीलाई जस्तै हामी जस्ता घर घरको चुलो चुलोमा पुग्ने एफसिएचपी हुनुहुन्छ, हामी जस्तो सामाजिक अभियन्ताहरू हुनुहुन्छ, सामाजिक काम गर्ने हुनुहुन्छ, टोल विकास संस्थाहरू हुनुहुन्छ, उहाँलाई दायित्व दिनु पर्यो, अधिकार दिनु पर्यो, उहाँलाई बरु चाहिँ पेट्रोल खर्च दिनु पर्यो, उहाँलाई रिचार्ज खर्च दिनु पर्यो। त्यसरी गर्यो भने हामीले केही न केही किनभन्दा अहिलेको अब किन अब हाम्रै बुवाआमाहरूले श्रम दान गरेर बाटो छ्याउनेको हामीलाई चाहिँ याद छ। अब भने अहिले चाहिँ श्रम दानको आवश्यकता छ, किन भन्दा हप्तामा एक दिन चाहिँ महानगरपालिकाले श्रमदान राखोस् अथवा ओडाले श्रमदान राखोस्, सबै नागरिकहरूलाई उचालेर के गर्ने हो, त्यो कुराहरू गर्यो भने विकासमा जोड्न सकिन्छ, आर्थिक पाटोमा पनि राम्रो गर्न सकिन्छ। मेरो भन्ने मेरो चाहिँ आफ्नो व्यक्तिगत सोच होइन व्यक्तिगत र होइन हाम्रो समूहको पनि किन भन्दा यसरी गऱ्यौँ भने गर्न सक्छौँ है भन्ने दिय हो
2: यहाँ अहिले भनेपछि आम ओडावासीको आवश्यकता र चाहना अनुसार चाहिँ काम भएको छ
0: अब अहिले चाहिँ देखिएको छ किन भन्दा

0: मेरो घर अगाडि फुर्छ कि छैन, मैले गर्नुपर्ने दायित्व छ कि छैन, मैले गर्ने दायित्व पूरा गरेँ कि गरिनँ भन्ने कुराहरू नागरिकमा पनि भर पर्छ। वडाले गरेन, केही पनि गरेन मलाई। अनि एउटा कुरा फेरि हाम्रो स्वभाव कस्तो भयो भने हामीले गरेर ल्याएका कुराहरू गरे भने र उहाँको पक्षमा बोल्यो भने एकदमै राम्रो गरेको होइन, उहाँको पक्षमा बोलेन केही कुराहरू त डिबेट हुन सक्छ नि त। तपाईँले गरेका कुराहरू मलाई मन नपर्न सक्छ, तर मैले गरेका काम पनि तपाईँले मन नपर्न सक्छ नि। यी कुराहरूमा केही डिबेट भयो भने तपाईँले चाहिँ त्यसलाई चाहिँ केही पनि गरेको भन्न चाहिँ मिलेन, त्यो चाहिँ मिल्दैन। अनि त्यसपछि किन भन्दा हामीले गरेका कुराहरू वडाले गरेका कुराहरू पट्टि म चाहिँ कति चाहिँ लाभदायक भए, मैले चाहिँ गरेँ कि गरिनँ, उसले ल्याएका कुराहरू मैले चाहिँ समाजसम्म पुर्याएँ कि पुर्याएन, कि मैले मात्रै सिकेँ कि म मात्रै व्यक्तिगतमा पो रह्यो कि भन्ने कुरा त आफूले नै सोच्नु पर्यो। सबैको कुरा त किन भन्दा परिवारमा पनि पाँचजना परिवार हुन्छ, त्यो पाँचजना परिवारमा चारजनाको कुरा मिल्यो भने एकजनाको नमिल्न सक्छ, तर यो समग्र चाहिँ समाज हो, ओडा हो, सबै क्षेत्र वर्ग लिङ्ग सबै प्रकारको मान्छे छन् होइन। यी मान्छेहरूलाई सबैलाई सन्तुष्ट बनाउन त सकिँदैन, तर हामीले 100% 80% सन्तुष्ट बनाउन सक्यौँ भने त्यो सफल।
1: हजुर, तपाईँ आफै पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीको अध्यक्ष हुनुहुन्छ होइन, 600-700 महिला दिदी बहिनीहरू यहाँ जोडिनु भएको छ। जस्तै तपाईँहरूलाई अझै जिम्मेवारी दिने हो भने अझै त्यहाँ धेरै कामहरू हुन सक्थ्यो होला कि, टोल टोलमा वडा वडामा कस्तो खालको जिम्मेवारी भयो भने अझै प्रभावकारी।
0: यो त जिम्मेवारी किन के भन्दा राज्यले दिएका जिम्मेवारी थुप्रै छन्, राज्यले दिएका जिम्मेवारी हामीले पुरा गरेका छौँ। किन भन्दा हामीले गर्दाखेरि मातृ मृत्यु दर घट्या छ, बाल मृत्यु दर घट्या छ, क्षयरोग घट्या छ होइन, अहिले तपाईँ झाडा पखाला घट्या छ, अनि पहिला नसा हट्ने रोगहरू पर्याप्त मात्रामा हुन्थ्यो, यी चाहिँ धेरै घटेको छ, राज्यले तकमा पनि पाएको छ। तर अझै अब त्यो खालभन्दा फरक खालको, जस्तै सरसफाइमा महिला स्वास्थ्य स्वयंसेविका जोड्ने, अनि हरेक कुराहरूमा चाहिँ विकासका कुराहरूमा पनि महिला स्वास्थ्य स्वयंसेविका जोड्ने हो भने, किनभने प्रत्येक उसको आनी बानी त्यो घरमा चाहिँ कस्तो मान्छे बस्छ, के छ, कस्तो छ, उसको आनी बानी कस्तो छ भन्ने महिला स्वास्थ्य स्वयंसेविकालाई चाहिँ कुरा धेरै जस्तोलाई जानकारी छ, थाहा हुन्छ। त्यो भइसकेपछि यो सरसफाइ मैले अहिले कुरा पनि राखेको छु, हरेक कुरा पनि लगेको छु, र अबको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई जोड्ने गरी फोहोर मैलाका कुराहरूदेखि त लिएर सरसफाइका कुराहरू जोड दियो भने, किन भन्दा यो सफा सरसफाई गर्नलाई जनचेतना नै हो, जहिलेसम्म हामी जनचेतना चेतना पनि छ, फाल्नु हुँदैन भन्ने पनि थाहा छ, तर उहाँलाई के छ भन्दा मेरो जिम्मेवारी हो कि होइन, म चाहिँ राज्यप्रति मैले गरेका कुराहरूले राज्यलाई अथवा अरूलाई असर गर्छ कि गर्दैन भन्ने कुरा उहाँहरूले बुझ्नु पर्यो नि त। त्यो बुझाउनको लागि सक्षम महिला स्वास्थ्य स्वयंसेवी किन घर घरै पुग्नुहुन्छ, त्यसो भएर अझै पनि सक्षम त उहाँहरू हुनुहुन्छ। यो स्वास्थ्यका कुराहरू अझै जोड्दै जोड्दै, किन उहाँहरू हामीले अब गर्भवतीका कुरा, बालबालिकाका कुरा भन्नुभन्दा ज्येष्ठ नागरिकदेखि त लिएर अल्पसंख्यकका यी कुराहरू त हामीले जोडि नै राखेका हुन्छौँ, र थप अझै किन भन्दा यो सरसफाइमा पनि जोडेर, किन सरसफाई पनि हाम्रो चाहिँ निर्देशिकामा नै पर्या हुन्छ, तर के हुन्छ भने त्यहाँ अहिलेसम्म अझै तिमीहरूले चाहिँ तिम्रोहरूको दायित्व अझै यो हो है भनेर नभनेको बेलामा पनि हामी चाहिँ काम त गरिरहेका छौँ, तर अझै पनि किन भन्दा पहिला 20 रुपियाँमा जाने गाडी भएर अहिले 100 रुपियाँ छ, पहिला 20 रुपियाँमा खाजा खान पाइन्छ 150-200, तपाईँको अलि मिठो खाजा खान जाउँ भने 500 लाग्छ होइन। अब त्यो त समय सापेक्ष अनुसार हो, महिला स्वास्थ्य स्वयंसेविका नै निशुल्क समुदायमा काम गर्छु भनेर बस्नु भएको हो, तर सधैँ निशुल्क गर्न सकिन्छ सक्दैन, समय सापेक्ष अनुसार त हिँड्नु पर्यो, उसलाई पनि चाहिँ यातायात खर्च, उसको नि परिवार हुन्छ, उसलाई पनि चाहिँ आर्थिक पाटोमा जोड्नु पर्ने हुन्छ, उसले पनि घर चलाउनु पर्ने हुन्छ होइन। त्यसको कारणले केही अरूलाई विषम तपाईँको 40,000 रुपियाँ तलब दिनुपर्छ भने महिला स्वास्थ्य स्वयंसेविकालाई केही कम 5%, 10%, 15% दिएर उहाँ राम्रो काम गर्न सकिन्छ, गराउन सकिन्छ भने त किन नगराउने थियो राज्य, किन नदिने छ नि, किन भन्दा उहाँ त कामै गर्ने हो, जस्तै गर्नुहुन्छ, राज्यले चाहिँ तलब नदिए पनि, भत्तै नदिए पनि, केही नदिए पनि उहाँहरू निशुल्क त हरेक काम गर्नुभएको छ। अहिलेसम्म स्वास्थ्य चलेको भनेको महिला स्वास्थ्य स्वयंसेविकाले हो, महिला स्वास्थ्य स्वयंसेविका भन्दाखेरि के भन्नुहुन्छ तपाईँको, त्यो महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य

0: उहाँहरू बिना चाहिँ स्वास्थ्य सम्भव छैन भनेर भन्नुहुन्छ। गर्ने बेला के हुन्छ, सँगसँगै अहिले त के छ भन्दा प्रोजेक्टहरूले पनि पहिला पहिला हामीलाई प्रोजेक्टहरूले बोलाउनुहुन्थ्यो, प्रोजेक्टहरूले बोलाइसकेपछि हरेक कुराहरू सिक्ने अवसर हुन्थ्यो। अब अहिले त किन भन्दा सँगसँगै बसिरहेको छ जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेवी एउटै आह्वानमा बसिरहेको छ, कर्मचारी एउटै चाहिँ निमन्त्रणामा हामी त्यहाँ गइरहेको छ भने पनि जनप्रतिनिधिलाई सुटुक्क 1500 रुपियाँ दिनुभयो भने महिला स्वास्थ्य स्वयंसेवीकालाई 400 रुपियाँ डिबेट किन, एउटै कार्यक्रम गाह्रो हो नि त, डिबेट किन गरिन्छ, त्यो डिबेट चाहिँ हुनु हुँदैन भन्ने हाम्रो आवाज हो। अनि हाम्रो के छ त एउटा यो निर्देशिकाले नै के बनाइदिएको छ भन्दा, अहिले फेरि भन्न पनि कति सजिलो भएको छ भने निर्देशिकाले 400 रुपियाँ भन्दा उहाँहरूको दिन नमिल्ने छ। निर्देशिका निर्देशिका भनेको कसले बनाएको हो, निर्देशिका भनेको त तपाईँ हामी जस्तै हामीलाई चाहिँ हामीले भोट हालेर अमूल्य भोट हालेर बनाएर पठाएको चाहिँ मान्छेले बनाएको हो नि त। अनि उहाँहरूले त त्यो सोसाइटी बुझ्न सक्नु पर्यो नि, त्यो चाहिँ उहाँहरूले बुझ्न सक्नु पर्यो, गर्न सक्नु पर्यो, हुनु सक्नु पर्यो र बल्ल किन भन्दा उहाँहरूले निर्देशिकामा पर्याप्त मात्रामा पुग्ने गरी तपाईँको अहिलेको 400 रुपियाँले कसरी काम गर्न सकिन्छ, गाह्रो छ नि 400 रुपियाँ। त्यही पनि पुरै कार्यक्रममा त आउँदैन आउँदैन तपाईँको वर्षको। अब अहिले चाहिँ पोखरा महानगरपालिकाले केही हदसम्म पोखरा, अब सबै ठाउँमा त छैन, सबै ठाउँमा अब कुनै कुनै पालिका, कुनै कुनै नगरपालिका, कुनै कुनै उसले महिला स्वास्थ्य स्वयंसेवीलाई आफ्ना आन्तरिक कोषबाट, आफ्नो चाहिँ आन्तरिक बजेटबाट केही रातको कुरा चाहिँ गर्नुभएको छ। हाम्रो पोखरा महानगरपालिकाले नि त्यो रातको कुरा चाहिँ गर्नुभएको छ। अहिले चाहिँ जुन 60 वर्ष निस्किनु भएको साथीहरूलाई नि केही रात भएको छ, 50,000 पाउनु भएको छ, खाली हात निस्किनुहुन्थ्यो। यो कुराहरू चाहिँ छ तर यसले पर्याप्त मात्र छैन, किन भन्दा उहाँहरूले गरेका कामका पर्याप्त मात्र छैन, किन भन्दा उहाँहरूले धेरै काम गर्नुहुन्छ र हामीले पूर्ण खोजेको तपाईँको अब आउनुहुन्छ मन्त्रालयबाट आउनुहुन्छ, हामीलाई 100 जनाको घरको रिसर्च चाहिएको छ तर तपाईँहरूलाई केही पनि छैन, तपाईँहरूलाई 1 रुपियाँ केही पनि छैन, तर हामीलाई तपाईँले काम गरिदिनुपर्छ
1: भन्नुहुन्छ
0: भन्नुहुन्छ। अनि त्यो 100 जना घर जाँदाखेरि त हामीलाई दिन 2 दिनै लाग्न सक्छ, अनि बढी लाग्न सक्छ, किन भन्दा उहाँहरू हामी नयाँ उहाँहरूलाई कसैले ढोका खोल्ने भएर उहाँहरूको कार्यक्रम सफल हुनु नै छैन, तर उहाँहरूका कार्यक्रम सफल बनाउन नि हामीले पर्याएको छ, तर उहाँ तपाईँहरूलाई केही पनि छैन, केही पनि छैन, तर हाम्रा कार्यक्रम तपाईँहरूले सफल बनाउनु पर्छ भन्ने चाहिँ कुरा छ। यो अब भन्ने यही रेडियोबाट पनि म चाहिँ भन्न चाहन्छु, अब बनाउने बजेट, अब बनाउने नीति, अब बनाउने कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरियो, समय स्थापित थिए अनुसारको चाहिँ बजेट चाहिँ विनियोजन गरियोस् भन्ने मैले अस्ति पनि हाम्रो उत्तम पौडेलज्यूलाई पनि मैले धेरै लामो लेखेर दिएको छु, धेरै लामो देखेर दिएको छु, उहाँलाई प्रत्यक्ष देखेर भेटेर पनि भनेको छु र उहाँलाई फोन गरेर पनि भनेको छु, किन भन्दा हाम्रो क्षेत्र नम्बर 2 को उहाँ चाहिँ माननीय हुनुहुन्छ, उहाँलाई मैले लेखेर पनि दिएको छु, फोन पनि गरेको छु, तर अब बन्ने नीतिमा महिला स्वास्थ्य स्वयंसेवीकालाई सम्बोधन गरियोस् र सूक्ष्म कुराहरू महिला स्वास्थ्य स्वयंसेवीकालाई जिम्मेवारी दियोस्, उहाँहरू जिम्मेवारी पूरा गर्न तयार हुनुहुन्छ गर्नुहुन्छ, तर राज्य पनि सफल हुन्छ, यो कुराहरूलाई अझै राज्यले बुझोस् भन्न म यहीँबाट चाहन्छु।
1: तपाईँ हरेक विषयलाई चाहिँ एकदम गहन रूपमा गहिरो गरी बुझ्ने कोसिस गर्नुहुन्छ र सम्बन्धित ठाउँमा राख्ने कोसिस पनि गर्नुहुन्छ। वडामा चाहिँ महिला बालबालिका ज्येष्ठ नागरिक किशोर किशोरीको अवस्था चाहिँ कस्तो गर्नुहुन्छ?
0: अब यस्तो छ, वडाको लागि बालबालिकाका लागि हामीले जसरी राज्यले गरेका छ त्यो कुरा चाहिँ गरिराखेका छ, उहाँले छुट्टै बजेट छुट्याएर स्वास्थ्यमा नयाँ बालबालिकाका क्षेत्रमा तपाईँले काम गर्नुहोस् भनेर छुट्याइएको अवस्था त अहिले छैन, तर राज्यले दिएका कुराहरू राज्यले चाहिँ यो अवस्था यसमा चाहिँ काम गर भनेर हामी अब गरिरहेका छौँ। खोप पाउने कुरा, अधिकारका कुरा हुन्थ्यो, खोपका कुराहरू पाइरहेका छन्, हामीले प्रत्येक वर्ष चाहिँ पूरा खोप पनि घोषणा गरिरहेका छौँ, अरू वडा भन्दा अलिक पृथक खालको बनेर पनि गर्छौँ, त्यो पनि छ। ज्येष्ठ नागरिकको हकमा भन्दा धेरै आजभन्दा 3 वर्ष पहिला मैले ज्येष्ठ नागरिक मिलन केन्द्र खोल्नुपर्छ, ज्येष्ठ नागरिकहरूलाई त्यहाँ ऐक्यबद्धता गराउनुपर्छ र उहाँको जस्तै जुनले जे जान्नुहुन्छ जस्तै महिला ज्येष्ठ आमाले के गर्नुहुन्छ, बत्ती काट्न जानुहुन्छ, दुना टपरी लाउन जानुहुन्छ, हो दुना टपरी लाउन जानुहुन्छ, बत्ती काट्न जानुहुन्छ, बुवाहरूले चाहिँ कहिले गाम्लो बाट्न जानुहुन्छ होला, कहिले के हरेक कुरा केही न केही हात चलाउन त जान्नुहुन्छ नि त। त्यो सामग्री वडाले उपलब्ध गरिदियोस् र उहाँलाई बत्ती काटेको ल 5,000 बत्ती काट्नु, 1,00,000 बत्ती काट्नु हो भने 5,000 बिक्री हुन्छ भने उहाँलाई 500 दिँदा भयो त। उहाँको ओहो मेरो कमाई भने कति खुसी हुनुहुन्छ होइन। उहाँले दिनभरि घरमा पनि बस्नु भने यसो गरियो भने तपाईँको ज्येष्ठ नागरिक मिलनतुन र सुसम्पन्न होला। किन भन्दा त्यहाँ खाजाको व्यवस्था होस्, त्यहाँ एउटा कर्मचारीको व्यवस्था होस्, उनीहरूको हरेक कुराहरू चाहिँ मिलाइदिने चाहिँ सुसम्पन्न ज्येष्ठ नागरिक चाहिँ खोलियो, राम्रो मिलन केन्द्र खोलियो भने त्यो आमा त्यही एउटा कमाई गर्नुहुन्छ कि ज्येष्ठ आमाहरूले, ज्येष्ठ बाबाहरूले, अनि कति खुसी मेरो कमाई भन्नुभयो, पहिलो कमाई छ। त्यो कुराहरू मैले माग राखेको हो सफल हुने। तर हरेक कुराहरू हाम्रो सोसाइटीमा किन नेगेटिभ एनर्जी छ, त्यो नेगेटिभ एनर्जी गर्दाखेरि त्यो कुरा सक्सेस हुन सकेन। अझ अब अनि फेरि मैले किन भन्दा फेरि दोहोऱ्याएर चाहिँ हामीले पहल गरिएन, नगरिसकेपछि अहिले अब ज्येष्ठ नागरिक मिलन केन्द्र वडा नम्बर 7 खोल्न आवश्यक छ। हरेक सामुदायिक भवनहरू छन्, ती सामुदायिक भवनहरू एक दिन आमा समूहका बैठक बस्नमा लागि मात्रै बनेका होइनन्। त्यहाँ त हरेक राज्यले तपाईँको कोही त राज कोही कुनै भवन राज्यले लगानी गरेका छ, कोही भने व्यक्तिले लगानी गरेका छ, व्यक्ति व्यक्तिले लगानी गरेका पनि तपाईँको त्यहाँ सदुपयोग हुनुपर्छ। राज्यले लगानी गरेको त राज्यले लगानी गर्ने गरेका ठाउँ भवन त पाउनु पर्यो नि त, त्यो कुराहरू छैन। त्यो भएर ज्येष्ठ नागरिक मिलन केन्द्र वडा नम्बर 7 दर्तै गरेर खोल्न आवश्यक छ, सुसम्पन्न खोल्न आवश्यक छ। तर ती ज्येष्ठ आमाहरूलाई ज्येष्ठ बाबाहरूलाई उहाँहरूको क्षमता अनुसार काम ल गरेर एक दिनले दुई दिन तिन दिन दुई घन्टा तिन घन्टा उहाँलाई गर्नु, उहाँ यति खुसी, उहाँहरू 80 बाँच्नु हुन्छ भने 20 त उहाँहरूको आयु थपिन्छ। यो कुरा वडाले गर्न अझै आवश्यक छ। ज्येष्ठ नागरिकको हकमा, बालबालिकाको हकमा मैले भनिसकेँ, महिलाको हकमा मैले अघि नै जोडिसकेँ। महिलाको हकमा महिला सशक्तिकरण कार्यक्रम चाहिँ आएका हुन्छन्, महिला सशक्तिकरणका कार्यक्रम प्रशस्त मात्रामा छन्, बजेट पनि छ। ल हामी गर्छौँ भन्यो भने तपाईँको चाहिँ यो जुन भौतिक पूर्वाधार अथवा बाटाका कुराहरू छन् नि यसको बजेट काटेर पनि गर्नु किन भन्दा उडाले पर्छ। उद्योग गर्न गर्छु म, उद्योग गर्छु र म चाहिँ मलाई चाहिँ यति आवश्यक छ भने त लोन पनि पाइन्छ नि त। तर जति अबले के भन्दा अब उडाले रिसर्च गर्नु पर्यो, अनुगमन गर्नु पर्यो। उहाँहरूले 5 कार्यकाल त 4 कार्यकाल त सिद्धिनु भइसक्यो, 4 कार्यकालमा कति महिलाहरूलाई उहाँहरूले तालिम दिनुभयो, त्यो डकुमेन्ट त हुनु पर्यो नि त। त्यो डकुमेन्ट अनुसारको कुन कुन प्रकारको तालिम गर्नुभयो र ती महिलाहरू को कोले गर्नुभयो, उहाँहरूको नाम लिस्ट गरेर जस्तै उहाँहरूलाई उद्यमतिर जोड्नुपर्छ। उहाँलाई उद्यमीतिर जोड्नुभयो भने महिला सशक्तिकरण पनि हुन्छ, महिलालाई आर्थिक बाटोमा पनि जोडिन सक्छ र किन भन्दा आफ्नो खानपान गुजारे बच्चा बच्चीलाई स्कुल पठाएर रहेको 4 घन्टा समय महिलाले आएर त्यहाँ 4 घन्टा समय गर्यो भने उसले त्यो घन्टाको हिसाबले कति चाहिँ पाउने हो र ओडाले खपत गर्ने हो कि राज्यले नगरपालिकाले खपत गर्ने हो कि ओडाले मेला लाएर हुन्छ कि के गरेर हुन्छ कि उसको चाहिँ बिजनेसलाई कसरी सपोर्ट गर्नुपर्छ अथवा उसको उद्योगलाई कसरी सपोर्ट गर्नुपर्छ यो कुरा ओडादेखि त नगरपालिकाले पनि सोच्नुपर्छ, गर्नुपर्छ र बल्ल समृद्ध चाहिँ नेपाल, सुखी नेपाली र तपाईँको चाहिँ यो हरेक कुराहरूका इस्युहरूमा महिलाका, बालबालिका, ज्येष्ठ नागरिकका, अपाङ्गका, अल्पसंख्यकका कुराहरू पूरा हुन्छन्। यी कुराहरूलाई हामीले ध्यान दिएर, सूक्ष्म कुराहरू ध्यान दियौँ भने विकास गर्नलाई गाह्रो छैन र हाम्रो देश यस्तो प्रकृतिले दिएको देश त सबै पर्याप्त मात्रामा छ। हामी नै पहिला सचेत बनाऊ। हामी म को भन्दा मैले चिन्ने व्यक्ति हुनु पर्यो र उसले अरूले चिन्ने व्यक्ति होइन, म आफैले चिन्ने व्यक्ति हुन आवश्यक छ। र प्रत्येक घर घरमा चाहिँ हामी एकदम चाहिँ हरेक कुराहरू, सूक्ष्म कुराहरू बुझ्दै गयौँ भने स्वस्थ समाज, स्वस्थ वडा, स्वस्थ नमुना वडा पनि बनाउँछ। हामी चाहिँ यो कुराहरूलाई जोड्दै अब वडाहरूले गर्ने पर्ने कामहरू यिनै कुराहरूमा जोड्नुभयो। अब आउने जनप्रतिनिधिले यो कुराहरूलाई जोड्यौँ र एउटाले गरेको एउटा उसले ल्याएको काम निरन्तरता जाओस्, बल्ल चाहिँ सफल हुन्छ।
1: कार्यक्रम
0: होइन, फेरि उसले फरक खालको नगरोस्, त्यो गर्यो भने सक्षम हुन्छ किन भन्दा टोलवासी हामी चाहिँ सामाजिक व्यक्तित्व हामी उहाँको पछाडि बसेर सपोर्ट गर्न हामी तयार छौँ।
1: अहिले तुरुन्तै गरिहाल्नु पर्ने काम चाहिँ के हो ओडाले?
0: अब अहिले त सबैभन्दा तुरुन्त गर्नुपर्ने भनेको काम चाहिँ फोहोर मैलाको हजुर वातावरणमै हो,
1: वातावरणको क्षेत्रमै गर्नुपर्नेछ
0: हजुर
1: हजुर। फोहोरलाई व्यवस्थापन,
0: फोहोरलाई व्यवस्थापन वातावरणको क्षेत्रमा र मैलाको क्षेत्रमा। अघि नै मैले जोडे कति चाहिँ उहाँहरूले तालिम दिनुभयो
1: हजुर,
0: कति त्यो तालिम दिएको कुन कुन शीर्षकमा दिनुभयो, त्यो त्यो शीर्षकमा उहाँहरूले काम गर्नुभयो कि भएन, युटिलाइज भयो कि भएन,
1: तालिम कस्तो भयो नि, तालिमले नै छोड्ने भयो कि तालिम लिएर त्यसलाई उपयोग गरेको होइन, तिसजनाले लिनुभयो भने पाँचजना उद्यमी बनाएर निस्के हुन्थ्यो नि
0: बरु। उहाँहरूलाई एकदमै चाहिँ पहिल्यै तपाईँहरूले काम गर्नुहुन्छ कि गर्नुहुँदैन कि किन तिसजनालाई दिनु पर्यो, बरु पाँचजनालाई मात्र काम गर्ने भने पाँचजना दसजनालाई, बरु उसलाई पन्ध्र दिनले तालिम पुग्दैन भने तीन महिना दिउँ न, तीन महिनाले पुग्दैन भने छ महिना दिउँ, एडभान्स दिउँ, उसलाई पोस्ट बनाऊ र हरेक उद्योगमा जोडौं। यो जोड्यौँ भने अहिले अहिले ओडाले तत्काल गर्नुपर्ने भनेको हाम्रा बाटाहरू चाहिँ लगभग कम्प्लिट छन् र थोरै खाने पानीको समस्या छ। यो थोरै खाने पानीको समस्या चाहिँ कसरी अझ यो खाने पानीमा पनि अस्ति धेरै छलफल भएको थियो, म त्यहाँ गएको थिएँ छलफल भएको थियो, किन यस्तो भएको छ त नि, जाइकाले पाइप त उठ्यायो तर स्रोत छैन, अनि स्रोत किन चाहिँ छैन त नि भन्दा तपाईँको यो हाम्रो पानी आउने त अन्नपूर्ण गाउँपालिका होइन, पोखराबारीमा आउने गाउँपालिकाबाटै अथवा हुन्छ, त्यहाँ कोर्डिनेसन चाहिँ भएन र गाउँपालिकालाई हामी उहाँहरूको माग अनुसार हामीले पुरा गर्न सक्दैनौँ, त्यो पुरा नभएको भएर स्रोत बनेन, जम्मा 50% छ, त्यो 50% प्रत्येक चाहिँ महिना महिना वर्षमा लगभग चाहिँ 50-60 एउटै एउटा घर थपिया हुन्छन्, त्यसले गर्दा पानीको विस्तार चाहिँ कम भएको छ भने यो त सम्बन्धित निकायले ओडा ओडादेखि नगरपालिकाका देखि गाउँपालिका खाने पानी बसेर यसलाई कसरी राम्रो बनाउन सकिन्छ र पर्याप्त मात्रामा चाहिँ हुन त हामी फेरि कस्तो खालका नागरिक छौँ भने द पाँचतला घर बनाएका छौँ, पाँचतला घरमा सबै मान्छे चाहिँ राखेका छौँ र महिनाको लाखौँ पैसा पनि हामी गरेका छौँ र खाने पानीले अब चारजना पाँचजना परिवारलाई पुग्ने मात्र पानी प्रशस्त मात्रामा पठाउँछ, त्योभन्दा बढी त अहिले स्रोत पनि छैन आउँदैन, अनि फेरि हामीले के अरे त्यत्रोजनालाई नै हामी पुगेन यो खाने पानी यस्तो तेरो क्यारे छ, अनि अब त वडा अध्यक्षले क्यारे छ, खाने पानीले क्यारे छ, मेयरले के गरेका छ, सामाजिक व्यक्तित्वहरूले के गरेका छन् भने हामी फेरि टिकाटिप्पणी गर्न पनि हामी के छौँ, हामी तयार छौँ, कहाँ के भइरहेछ, कसरी हामी चाहिँ सपोर्ट गर्छौँ भन्ने ती कुरा चाहिँ हामी लाग्दैनौँ, कसरी टिकाटिप्पणी गर्न सक्छौँ, कसरी अर्कालाई चाहिँ घोच्याउन सक्छौँ र कसरी अर्कालाई चाहिँ उसको भइरहेको करियरलाई कसरी तान्न सक्छौँ, गिराउन सक्छौँ भन्ने हाम्रो समाज छ, यो समाज पनि सुधार्नको लागि आफै सुध्रिनुपर्छ, म को भनेर चिन्न सक्यौँ भने समाज पनि चिनिन्छ सुध्रिन्छ भन्ने मलाई लाग्छ, मेरो तर्फबाट यिनै कुराहरू प्रस्तुत गरे
1: हजुर। यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद,
0: धन्यवाद यहाँलाई पनि
1: हस्, धेरै धेरै धन्यवाद छ यस समयको लागि। आज हामीले छलफल गर्यौं पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकार्यमा तयार पारेको कार्यक्रम हाम्रो वडा नम्बर 7 भइरहेका गतिविधिहरू र यो अझै यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन के गर्न सकिन्छ भनेर लामो समयदेखि सामाजिक क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्व महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कास्की स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीका अध्यक्ष, अर्बुद रोग निवारण संस्था कास्कीका सदस्य, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष भीमा पौडेलसँगको कुराकानी यहाँहरूमा राख्यौं। हामीले शुक्रबार फेरि यस्तै ओडावासी दाजुभाइ दिदीबहिनी अथवा जनप्रतिनिधि लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: मरे के हो
3: हेर त रगतै रगत भो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। म्याग्दीको महभेरमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध, एसीको ग्रेड वृद्धि परीक्षा असार 1 गते हुने। प्रतिनिधि सभा बैठक बस्दै सरकारको निर्देशा कार्यक्रममाथि छलफल हुने। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीश पेज राय बाजियो। र देशका केही ठाउँमा आज पनि वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 महभेरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेन्नी जोमसुम कोरला सड़क आज बिहानदेखि अवरूद्ध भएको छ। ढुङ्गा र माटो सहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसुम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसुमदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमा रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्कने यात्रीहरू पनि प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। माध्यमिक शिक्षा परीक्षा एससीमा अनुत्तीर्ण भएकालाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुक्रा अधिकारीले यस वर्ष एससीमा नियमित तर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19-29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै बोर्डले एससीको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। प्रतिनिधि सभाको बैठकमा आज मध्याह 1 बजे बस्दैछ। आजको बैठकमा सरकारको निर्देशा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको निर्देशा कार्यक्रम वाचन गर्नुभएको थियो। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 को बजेट समेत प्रस्तुत हुनेछ। यता आगामी आर्थिक वर्ष 83-84 को निर्देशा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सोमबार निर्देशा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भएको छ। सरकारले निर्देशा कार्यक्रम मार्फत हवाई सेवालाई भरपर्दो बनाउनुका साथै पर्यटन क्षेत्रलाई डिजिटल प्रणालीमा लैजाने जनाएको छ। सरकारले हवाई पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनलाई प्राथमिकतामा राखेको छ। त्यस्तै नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्दै निजी क्षेत्रको सहभागिता बढ़ाउने र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कड़ाईका साथ पालना गर्ने सरकारको लक्ष्य छ। भैरवा स्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने निर्देशा कार्यक्रममा उल्लेख छ। यसै गरी पर्यटन सेवालाई सहज बनाउन पर्यटन भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने जनाइएको छ। अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन एकद्वार डिजिटल प्रणाली लागू गरिने नीतिका कार्यक्रममा उल्लेख छ। सरकारले विक्रम सन् 2085 भिजिट नेपाल वर्षका रूपमा मनाउने तयारी गर्दै पर्यटकको आवागमन, खर्च र बसाई अवधि बढ़ाउने लक्ष्य लिएको छ। यस्तै नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापना गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ। पर्वतीय पर्यटनको सुरक्षाका लागि खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोड़िने सरकारले सार्वजनिक गरेको छ। साहसिक पर्यटनका लागि प्याराग्लाइडिङ, बन्जी जम्प, स्काई डाइभिङ लगायतका गतिविधि मार्फत पर्यटन प्रबन्धन गरिने निर्देशा कार्यक्रममा उल्लेख छ। हिमाली, मध्य पहाड़ी र तराई क्षेत्रमा कम्तीमा 10 वटा नयाँ पदमार्ग पहिचान गरी
सञ्चालनमा ल्याइनेछ। नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी ढाँचामा पुनर्संरचना गरी थप नव प्रवर्धनशील बनाउने योजना सरकारले अघि सारेको छ। कर्णाली सुदूरपश्चिम मधेश र कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यलाई विशेष प्राथमिकता दिँदै पर्यटन इको सिस्टमको विकास गरिने नीतिमा उल्लेख गरिएको छ। यस्तै सरकारले आध्यात्मिक तीर्थ कूटनीति मार्फत पशुपतिनाथ लुम्बिनी जनकपुर धाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदमा संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको निर्धारण कार्यक्रममा तीर्थ कूटनीति मार्फत नेपालको मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवर्धन गरिने उल्लेख गरिएको छ। धार्मिक सांस्कृतिक आरोग्य अध्ययन चलचित्र आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने विषयलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरिएको छ। समुदायद्वारा सञ्चालित घरवास होमस्टे स्थानीय कला संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत र दलीय समुदायको आय आर्जन वृद्धिका लागि रोजगारी प्रवर्धन गरिने भएको छ। जीवित संग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा 5,000 नयाँ होमस्टेलाई नेपाल होमस्टे ब्रान्डिङ सहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले पकालीन अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतको रायले यस्तो आदेश आएको हो। संवैधानिक इजलासमा रहेका अरू दुई न्यायाधीश विनोद शर्मा र सारङ्गा सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन नपर्ने भन्दै फरक राय राखेका छन्। अध्यादेशले निजामती सेवा ऐन 2049 संशोधन गर्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था खारेज गर्दै ट्रेड युनियन सम्बन्धी व्यवस्थालाई हटाएर त्यसको सट्टा निजामती कर्मचारीको गुनासो सुनाएको व्यवस्था कायम गरेको छ। गएको 20 गते अध्यादेश जारी भएपछि वैशाख 22 गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने र वैशाख 23 गते श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले ट्रेड युनियन खारेज गर्ने सूचना निकालेका थिए। सरकारको यो कदम विरूद्ध नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भगवत भवानी दाहाल समेतले राष्ट्रपति कार्यालयसित निवास समेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए। संवैधानिक इजालसले रिटमा माग गरिए बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भने विपक्षीलाई बाटोको म्याद बाहेक 7 दिनभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न कारण देखाउ आदेश जारी गरेको छ। आदेशमा ट्रेड युनियन सम्बन्धी व्यवस्था, संविधानको संघ संस्था खोल्ने स्वतन्त्रता र ट्रेड युनियन खोल्ने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोड़िएको भन्दै तत्काल अध्यादेश कार्यान्वयन नगर्न भनिएको छ। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा टुङ्गोमा पुग्न दुवै पक्षलाई जेठ 6 गते छलफलका लागि बोलाएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारङ्गा सुवेदीले भने अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक राय लेखेका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। अहिले काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको तातो पानी स्टेशनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। गैराती गण्डकी सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भागमा पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बादली वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। यी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्टाङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुने सक्ने सम्भावना रहेको छ। आज रातिको समयमा कोशी मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना अझ बढ़ने देखिएको महाशाखाले जनाएको छ। मेघगर्जन चट्टाङ वर्षा र हिमपातका कारण दैनिक जनजीवन सड़क तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। म्याग्दीको महभेरमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध, एसीको ग्रेड वृद्धि परीक्षा असार 1 गते हुने, प्रतिनिधि सभा बैठक बस्दै सरकारको निर्देशा कार्यक्रममाथि छलफल हुने, ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक, न्यायाधीश बीच राय बाजियो, र देशका केही ठाउँमा आज पनि वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो अर्को सञ्चार बुलेटिन अहिले बेलुकी 6 बजे खबर सङ्गाला आउनेछ। हामीसँग सफलताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न लोकगीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
0: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको डिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज डिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9721 2714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536651 सम्झनुहोस् है नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
6: कथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
0: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
7: स्टुडियो टाइम।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 98560-2325 98086-35480 साथ ही आईएलएस र पीटीए का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014।
2: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 98560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: सन्तुलित र उचित रासायनिक मलको

0: थोकको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: हाई ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोच्दा सोच्दा हैराने भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856231461 9826608।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9857-32575।
3: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैर पाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846-66642, 9860-41081।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
11: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
10: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
12: कन्ट्याक्ट 0615530050, 0615589848।
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नंबर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54-635, 98464-43-853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98166 15475।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानीको भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 12 बजेको छ।
8: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0165335904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462689।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले आयो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9864066642, 9864601081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584-541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: त के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाए छ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011186 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक एक बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9987285575 9807159947 9857325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आत्तिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9560327717 र 9864055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।

प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।

Yeah.

मेरो काम हिडी रन्नु पर्ने छाडेर साथी भाइ टोलमा हिड्ने बाटो सपनामा जहिले नै रात कट्छ फेरि जिसको हातमा खोल्ने फेरि अँधेरो रातमा चन्द्रमालाई हेरेरै अति पीडा दिए दिने बसिरहेको खेपेरै सायद अरू खाएको भए छाडी जान्थ्यो हेपेरै तर हामी सँगै हुने भाग्य माछ लेखेकै बिचमा आउनु खोज्ने अलङ्कारी गर्छ चितेरै मनको माया मेटिन्न दैव आएर मेटे नै शैतानहरू वरिपरि गर्छु म नदेखे चाहिँ या सुखरी खरी लाग्छ भेटे चाहिँ एक दिन साथी एक दिन पक्का हामी भेटे नै अप्ठ्यारो हुन्छ आफ्नोले छाडी जाँदा दोषी मान्छु आफैलाई

आउँछु पछि गर्दिन म माथि मान्छ थारी सके कतिहरूबाट मैले पारिहान मन उडा हुन्छ कहिले काँडी जाँदा चित्त दुखाउँछ अरे कहिले काँड राम्रो सपनाले सताउँछ अरे कहिले काँड छिट्टै फर्किआउँछु सम्झना छ कहिले ला।

सबे मेरे थियो तिमी थियो ब्लेसिंग रस्तार मा जिंदगी थियो चाहे थियो पेशेंस तिमी थियो पेशेंस थियो मेरो शांति आज नो तो रूर ले बाजी मागी नोली माफी तिम्रो सवालहरु को जवाफ दिनु पर्दा म भागी तो लाग्यो मेरो नाम को जिउमा स्वार्थ तिमीले दाबी दिएर भन्यो म पापी तर म छैन राजी किन किन लाग्छ मलाई तिम्रो तिमीले अझै त पाकी अरू केटाहरू एक साइड मलाई अलग्गै राखी मैले सम्बन्ध साइड खोजेको थिइनँ मैले खोजेको साथी।

0: डाक्टर साइकल स्वास्थ्य का लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकूद साथी स्टेशनरी सामानहरू, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता आछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
7: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9825170014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811707123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नुभयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: घाउको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझिथ्यो।
1: ओहो गाठी कुरा आयो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867081234, 9705077123, व्हाट्सएप नम्बर 9801177123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641। मठ मन्दिर
2: गुरुकुल
1: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि।

0: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
6: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
7: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231, 98266, 0698।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9825177014
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
3: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
7: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
9: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061541994 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्तीटु मिट शप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-4-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्रेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816062983 9855852855 समझनु बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855202325 9806535480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9664041081।

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: एकदम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाई उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उप प्रमुखलाई भेट्न नमस्कार उप प्रमुखज्यू
3: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू हाम्रो गाउँपारीको बाटो भन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
3: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
2: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु
3: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
2: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौ शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
5: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
4: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: टाइम चेक।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103 थप्लो 4 मेगाहर्जले तयार पारेको बेलुकी 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकाले शैक्षिक सत्र 2083 लागि कक्षा 11 भर्ना प्रक्रिया सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गर्दै भर्नाका लागि निश्चित समय र सत्रहरू तोकेको हो। नयाँ नियम अनुसार विद्यालयहरूले शुरूमा आफ्नै विद्यार्थीलाई भर्ना गर्नुपर्नेछ। महानगरको निर्देशन अनुसार वैशाख 30 गतेदेखि जेठ 8 गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा एससी उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन्। यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन। आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुल्ला भर्ना प्रक्रिया अगाडि बढ़ाउन भनिएको छ। खुल्ला भर्ना भने जेठ 11 गतेपछि मात्र शुरू गर्न पाइने सूचनामा उल्लेख छ। संस्थागत निजी विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटा अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ। छात्रवृत्तिका लागि छुट्याइएका सेटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिएको छ। साथै सबै संस्थागत विद्यालयले 2083 सालको कक्षा 11 शुल्क विवरण आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्नेछ। शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कडाई गरेको हो। शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले यी निर्देशनहरूको पूर्ण पालना गर्न महानगरभित्रका सबै विद्यालयलाई आग्रह गरेका छन्। उनले भर्ना प्रक्रियालाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बताउनुभयो। निर्देशन उल्लंघन गर्ने वा छात्रवृत्ति कोटा सुरक्षित नराखिने विद्यालयमाथि निगरानी गरिने समेत उहाँले जानकारी दिनुभएको छ। यो सूचना पोखरा महानगरपालिका क्षेत्रभित्र कक्षा 11 सञ्चालन गर्ने सबै सरकारी र निजी विद्यालयका लागि अनिवार्य रूपमा लागू हुनेछ। पोखरा महानगरपालिका अन्तर्गतका विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा एससी 2082 को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार महानगरका 238 विद्यालयबाट 9,014 जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये 7,386 जना अर्थात 79.31% विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्। महानगरका 22 विद्यालयका 64 जना विद्यार्थीले उच्चतम 4 जीपीए हासिल गरेका छन्। 1,328 जना विद्यार्थी भने नन ग्रेडेड भएका छन्। विवरण अनुसार 3.6 देखि 4 जीपीए ल्याउने विद्यार्थीको संख्या 1,696 छ। त्यस्तै 3.2 देखि 3.6 जीपीए ल्याउने 2,593 जना र 2.8 देखि 2.2 जीपीए ल्याउने 2,319 जना छन्। 2.4 देखि 2.8 जीपीए ल्याउने 3,695 जना र 2.4 जीपीए भन्दा कम ल्याउने 19 जना विद्यार्थी रहेको तथ्याङ्कले देखाउँछ। अधिकांश विद्यालयको नतिजा उत्साहजनक देखिएको छ। 4 जीपीए ल्याउने विद्यार्थी संख्याका आधारमा मदरल्यान्ड सेकेण्डरी स्कूल पहिलो स्थानमा देखिएको छ। यहाँका 12 जना विद्यार्थीले 4 जीपीए ल्याएका छन्। त्यसै गरी गण्डकी बोर्डिङ स्कूल र प्रतिभा आवासीय माविका 5-5 जना विद्यार्थीले 4 जीपीए प्राप्त गरे। ग्लोबल क्लिजिएट स्कूल, शान्तिनिकेतन स्कूल र छोरेपाटन माविका 3-3 जना विद्यार्थीले 4 जीपीए ल्याएका छन्। सिर्जना सेकेण्डरी स्कूल, शिशुनिकेतन सेकेण्डरी र त्रिवेणी पब्लिक माविका 2-2 जना विद्यार्थीले यो सफलता हासिल गरेका छन्। यस्तै शिशु कल्याण इंग्लिश स्कूल, बारै सेकेण्डरी स्कूल, एसएस हर्मन माइनर, त्रिभुवन शान्ति मावि र कुमदिनी होम्सका 1-1 जना विद्यार्थीले 4 जीपीए ल्याएका छन्। रेम्बो एकाडेमिक होम्स, भास्कर मेमोरियल स्कूल, वेस्टलाइन एकाडेमी, सैनिक आवासीय महाविद्यालय, सगरमाथा निकेतन स्कूल, राइजिङ स्टार एकाडेमी, डिजनल्यान्ड एकाडेमी, वेलनन एकाडेमी र फेवा शिक्षा सदनले 1-1 जना विद्यार्थीले पनि 4 जीपीए हासिल गरेका छन्। महानगरका 5 विद्यालयको नतिजा भने निकै कमजोर देखिएको छ। अमरसिंह मावि खुल्ला विद्यालयतर्फ मात्रबाट 8 जना सहभागी भएकोमा कोही पनि ग्रेडेड हुन सकेनन्। यो विद्यालयको नतिजा 0% रहेको छ। 5% नतिजा ल्याएको शुक्र राजबल भद्र मावि दोस्रो कमजोर स्थानमा छ। 17.86% नतिजा ल्याएको विष्णुबादिका मावि ह्याम्जा, 21.43% उत्तीर्ण भएको माउन्ट हेभन इङ्ग्लिस स्कूल र 22.22% नतिजा ल्याएको मैत्रीय पाठशाला पनि कमजोर नतिजा ल्याउने विद्यालयमा परेका छन्। पोखरा महानगरपालिका शिक्षा महाशाखाका अनुसार अघिल्लो वर्षहरूको तुलनामा समग्र नतिजामा क्रमिक सुधार आएको छ। अधिकारीहरूले उत्कृष्ट नतिजा ल्याउने विद्यालयको शिक्षण पद्धतिलाई अन्य विद्यालयमा पनि अनुसरण गर्नुपर्नेमा जोड़ दिएका छन्। धेरै विद्यार्थी ग्रेडेड हुनुले पोखराको शैक्षिक स्तर सकारात्मक दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको उनीहरूको बताइ छ। सफल सबै विद्यार्थीलाई विद्यालय र अभिभावकहरूले विद्यार्थी दिँदै उज्जवल भविष्यको शुभकामना दिएका छन्।
यता माछापुछे गाउँपालिकाको भुजुङ खोला स्थित माछापुछे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमले माध्यमिक शिक्षा परीक्षा एसएलएमा 4 GPA ल्याएकी छिन्। सोमबार सार्वजनिक 2082 सालको नतिजा अनुसार उनले विद्यालयको इतिहासमै उत्कृष्ट सफल पाएकी हुन्। विद्यालयबाट 55 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 52 जना ग्रेडेड भएका छन्। यो 94.44% उत्तीर्ण नतिजा हो। शोभा कप दिदी सुषमा गौतमले 3.91 जीपीए प्राप्त गरी विद्यालयमा द्वितीय स्थान हासिल गरेकी छन्। एकै घर परिवारका दिदी बहिनीले एकैपटक एससी परीक्षा दिएर कक्षा एकदेखि निरन्तर प्रथम र द्वितीय हुँदै उत्कृष्ट नतिजा हासिल गर्नु विद्यालयका लागि गौरवको विषय बनेको प्रधान अध्यापक सन्तोष आचार्यले जताउनुभयो। उहाँका अनुसार उनीहरूको मेहनत, अनुशासन र मेहनत लगनशीलताले सम्पूर्ण विद्यार्थीलाई प्रेरणा दिएको छ। यसै गरी अर्की छात्रा सुषमा विकले 3.90 जीपीए प्राप्त गरेकी छन्। तथ्याङ्क अनुसार 3.6 देखि 4 GPA ल्याउनेको संख्या 11 छ। त्यस्तै 3.2 देखि 3.6 GPA ल्याउने 24 जना र 2.8 देखि 3.2 GPA ल्याउने 16 जना रहेका छन्। एकजना विद्यार्थीले 2.4 देखि 2.8 GPA ल्याए। 2.4 GPA भन्दा कम ल्याउने विद्यार्थी संख्या 0 रहेको विद्यालयले जनाएको छ। 3 जना विद्यार्थी भने नन ग्रेडेड भएका छन्। अब ग्रामीण क्षेत्रमा रहेर पनि विद्यालयले गुणस्तरीय शिक्षा दिँदै आएको छ। विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहयोगले यो नतिजा सम्भव भएको विद्यालय प्रशासनले बताएको छ। पछिल्लो वर्षहरूमा यसरी नतिजामा निरन्तर सुधार आएको विद्यालयका प्रधान अध्यापक सन्तोष आचार्यले बताउनुभयो। विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकले सफल विद्यार्थीलाई बधाई दिएका छन्। उनीहरूले विद्यार्थीको गौरवपूर्ण भविष्यका लागि शुभकामना व्यक्त गरेका हुन्। ग्रामीण भेगका विद्यालयले सरह विद्यालय सरह नतिजा ल्याउनु उपलब्धिमूलक भएको उनीहरूको भनाइरहेको छ। मानव सेवा आश्रमले सड़क पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका काकरभिट्टा स्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाएको छ। आनी छोइङ डोलमा फाउण्डेशनकी संस्थापक एवं गायिका आनी छोइङ डोलमा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेची नगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गरेका थिए। सेवा आश्रमले विगत 13 वर्षदेखि सहयोगापक्ष सड़क आश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि योगदान पुर्याउँदै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। आनी छोइङ डोलमा फाउण्डेशनका संस्थापक एवं गायिका आनी छोइङ डोलमाले मानवताको सेवा नै जीवनको सर्वोत्तम धर्म भएको धारणा राख्दै उद्धार अभियानमा सहयोग पुर्याउन सबै देशव्यापीलाई आह्वान गर्नुभयो। आश्रम र फाउण्डेशनको सहकार्यमा तेस्रो पटक यो अभियान सञ्चालन गर्न लागि उहाँले जानकारी दिनुभयो। उहाँकै नेतृत्वमा 26 जना स्वयंसेवकले मेची महाकाली यात्रामा सड़क मानवहरूको उद्धार गरी जिल्ला स्थित आश्रमहरूमा राखिने बताउनुभयो। साथै प्रदेशका 19 जिल्लामा मानव सेवा आश्रमको 23 वटा शाखा सञ्चालनमा छन्। आश्रमले मुलुकको 77 वटै जिल्लाबाट आफन्तको साथ गुमाएका सहयोगापक्ष सड़क आश्रित मानवहरूको उद्धार एवं तिनको मानवोचित व्यवस्थापन गराउँदै आइरहेको छ। तराई र पहाड़ी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ़ सड़क बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशूल नदीमा निर्माणधीन मोटरेबल पुलको ठेक्का संस्था अन्त्य गरिएको छ। निर्माण शुरू भएको 12 वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायले पटक पटकको निर्देशन अटेर गरेपछि सड़क डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो। तनहुँको आबुखरिन गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 स्थित घुमाउने पुल बनाउन सड़क डिभिजन कार्यालय निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवासँग सहको सम्झौता अन्त्य गर्दै प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाइएको सूचनामा जनाएको छ। कार्यालयले गत चैत 17 गते संशोधित डिजाइन स्वीकृत भइसकेको जनाउँदै 15 दिनभित्र काम शुरू गर्न अन्तिम मौका दिएको थियो। तर उक्त निर्देशन पनिएपछि पनि सम्पर्कमा नआएको र कुनै प्रगति नदेखिएपछि सम्झौता उल्लेखित निर्देशन गम्भीर उल्लंघनको प्रावधान अनुसार ठेक्का तोडिएको सड़क डिभिजन कार्यालय राजीव प्रमुख राजीव श्रेष्ठ बताउनुभयो। पुल निर्माणमा भएको चरम ढिलासुस्तीका कारण स्थानीयवासी लामो समयदेखि आन्दोलित हुँदै आएका थिए। पुल निर्माण संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले निर्माण कम्पनीले जनताको भावनालाई खेलवाड गरेको बताउनुभयो। विक्रम सन् 2030-70 असारमा ₹10,21,86,000 लागतमा सम्झौता भएको 105 मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल 30% मात्र रहेको छ। यस पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन पुग्न हालको मुगलिन डुम्रे सड़क भन्दा करिब 25 किलोमिटर दूरी छोट पर्नेछ। पुल नबनेका कारण यस क्षेत्रमा
6-7 साना बस तथा जीप घुमाउने घाटसम्म मात्र चल्न बाध्य छन्। यात्रु झोलुङ्गे पुल प्रयोग गरी मुगलिन नारायणगढ़ सड़क खण्डसम्म पुग्ने गरेका छन् भने दुई पाङ्ग्रे सवारी साधन पुलबाट डोर्याउँदै सड़क खण्डमा जोड़िन्छन्। सड़क डिभिजन कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायलाई अविलम्ब निर्माण स्थल खाली गर्न तथा बाँकी भुक्तानी भए 15 दिनभित्र हिसाब मिलान र वित्तीय फरफारक गर्न निर्देशन दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको बाँकी काम अघि बढ़ाउने बाटो खुलेको छ। निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया समेत अघि बढ़ाइएको डिभिजनका प्रमुख श्रेष्ठ जानकारी दिनुभएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956011-86, 9846-35111। सम्पर्क नम्बर फेरि एकपटक 9846-35111।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
11: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165419485 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0165529104 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
15: एकैछिनको विश्रामपछि खबर संगालामा पुनः स्वागत छ। अब बाँकी समाचार। दुई दिन सार्वजनिक विदा दिएपछि विद्यालयको हिउँदे र वर्षे विदामा कटौती गरिएको छ। दुई दिन विदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू विदा कटौती गरिएको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे विदाको साविकको अवधि 45 दिनलाई 30 दिन कायम गरिएको छ। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ। त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई भनिएको छ। पहिलो र दोस्रो त्रैवार्षिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठन पाठन भएकै दिन वा पठन पाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्न सकिने उल्लेख गरिएको छ। मन्त्री परिषद बैठकले 2082 चैत 22 गते शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन शनिबार आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त भएका छन्। उनलाई सभामुख डोल प्रसाद हरियालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन्। पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड ङ बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने कामलाई प्राथमिकता दिन सरकारको ध्यानकर्षण गराएको छ। आयोगले सरकारलाई 10 पेज लामो नोट पठाएर संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राखेर टुङ्गोमा पुर्याउनु भनेको हो। आयोगले गत शुक्रबार सरकारले प्राथमिकता दिनुपर्ने मानव अधिकारका विषयहरू भनी सरकारलाई 10 पेज लामो नोट पठाएको थियो। उक्त नोटमा संक्रमणकालीन न्यायको विषय प्राथमिकताका साथ समावेश छ। आयोगले पीड़ितहरूसँगको परामर्श र सहमतिमा संक्रमणकालीन न्यायिक प्रक्रियालाई पीड़ित मैत्री बनाउन भनेको छ। त्यसका हरेक चरणमा पीड़ितहरूलाई संलग्न लगाउन सुझाव दिएको छ। नेपालमा अहिलेसम्म संक्रमणकालीन न्याय ल्याउन बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरूपण तथा मेलमिला आयोग ऐनलाई मात्र बुझ्ने गरिएको भन्दै आयोगले त्यसबाहेक संविधानको मौलिक हक राज्यका निर्देशक सिद्धान्त सर्वोच्च अदालतका विगतका नजिर र संयुक्त राष्ट्र संघीय मापदण्डलाई पनि ख्याल गर्न भनेको छ। नेपालमा अहिलेसम्म पनि संक्रमणकालीन न्यायलाई फौजदारी न्यायिक दृष्टिकोणबाट हेरिएको र त्यसले मात्रै प्राथमिकता पाएको टिप्पणी सहित आयोगले गैर न्यायिक दृष्टिकोणलाई पनि प्राथमिकता दिन सुझाएको छ। फौजदारी न्यायिक दृष्टिमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान उनीहरूको भूमिका एवं प्रमाण लगायत फौजदारी न्यायका कार्यवाही जोडिन्छन्। आयोगले तिनको साटो र गैर न्यायिक प्रक्रिया भनी पूरण क्षतिपूर्ति पुनर्स्थापना जस्ता विषयमा जोड़ दिएको छ। आयोगले आफ्नो सुझावबारे भनेको छ, संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउन न्यायिक र गैर न्यायिक दुवै प्रक्रिया अवलम्बन गर्न गरी सो सम्बन्धी कार्यविधि र मापदण्ड तयार गरी कार्यान्वयन गर्नेछ। आयोगले संक्रमणकालीन न्यायिक प्रक्रियामा पीड़ितलाई सहज पहुँच दिन पीड़ितको संख्याका आधारमा मुकाम स्थापना गरी पहुँच स्थापित गराउन र यौन हिंसाका पीड़ितहरूसम्म आयोगको पहुँच सुनिश्चित गर्न भनेको हो। आयोगले पीड़ितको उजुरीमा भएको प्रगतिबारे अध्यावधिक सूचना पाउने प्रणाली पनि विकास गर्नु भनेको छ। सत्य न्याय र परिपूरण बीचको सन्तुलनबाट मात्रै संक्रमणकालीन न्याय अघि बढ़न सक्ने भन्दै आयोगले संक्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजी बाहिर राख्न भनेको हो। आयोगले गम्भीर मानव अधिकार उल्लंघनको दोषीलाई कार्यवाहीको सुनिश्चित गर्नुपर्ने भनेको छ। आयोगले पीड़ित परिवारलाई शिक्षा स्वास्थ्य जीविकोपार्जन लगायतका परिपूरण गर्न भनेको छ अनि मृतक र बेपत्ता पारिएका सम्झनामा स्मारक निर्माण लगायतका काम गर्न भनेको छ। संक्रमणकालीन न्यायका कतिपय विषयवस्तुमा प्रदेश र स्थानीय सरकार पनि जोड़िने भन्दै आयोगले तिनलाई समेत भूमिकामा दिएर परिपूरणको अधिकार सुनिश्चित गर्न भनेको हो। आयोगले सरकारलाई पठाएको 10 पेज लामो नोटमा भनिएको छ, विस्तृत शान्ति सम्झदाको करिब 2 दशक पूरा हुन लागेपछि सबै पीड़ितको पहिचान हुन नसकेको हुँदा सबै पीड़ितको पहिचान अभिलेखीकरण र पञ्जीकरणको काम तत्काल अघि बढ़ाई पीड़ितको पहिचान अघि गरी उनीहरूको परिपूरण सम्बन्धी अधिकारको सुनिश्चित गर्नुपर्नेछ। संक्रमणकालीन न्यायको वैधताको प्रमुख आधार पीड़ितहरू रहेको भन्दै आयोगले उनीहरूलाई प्राथमिकता दिएर काम अघि बढ़ाउन भनेको हो। आयोगले पठाएको नोटमा भनिएको छ, यस प्रक्रियामा पीड़ितहरूको विविधतालाई समेटी उनीहरूको अर्थपूर्ण परामर्श सहभागिता र प्रतिनिधित्वको सुनिश्चित गर्न पाउनु पर्ने हुन्छ। विभिन्न सरकारहरूले 3 दशकको अवधिमा संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन 3 वटा आयोग गठन गरे पनि कुनैले पनि काम सम्पन्न गर्न सकेनन्। यसअघिको 2 आयोग आफ्नो काम गर्न नसकेर पदावधि सकिएको थियो भने पछिल्लो आयोगहरूप्रति पीड़ितहरूले प्रश्न उठाएका थिए। सरकारले अघिल्लो साता अध्यादेश मार्फत दुवै आयोगका पदाधिकारीहरूलाई पदमुक्त गरेको छ, तर नयाँ आयोग गठन प्रक्रिया शुरू हुन सकेको छैन। आयोगका नयाँ पदाधिकारीहरू नियुक्ति भएपछि मात्रै संक्रमणकालीन न्यायका प्रक्रियाहरू अघि बढ्ने देखिन्छ। स्वतन्त्र सांसद महावीर पुनले संसदमा बोल्न 5 मिनट दिएकोमा असन्तुष्टि जनाएका छन्। सभामुख डोलप्रसाद अरियालले उनलाई आज 5 मिनटको समय दिएका थिए। त्यसपछि रोस्टमबाट सांसद पुनले भने, म एक्लो माननीय भनेर हेला नगरियोस्, अरूले 10, 15, 20, 30 मिनट पाउँदा मलाई 5 मिनट नदियोस्। पार्टीका सांसद भन्दा आफ्नो समर्थक धेरै रहेको उनको सभामुखलाई स्मरण गराए। मेरो समर्थन धेरै छन् नेपालमा, म एक्लो छैन, सारा नेपालीले चिन्छन्, 5 मिनट स्वीकार्य छैन उनले भने। त्यसपछि उनले आफू मन्त्री भएको बेला ल्याउन लागेको अध्यादेश अहिलेको सरकारले पनि नल्याएको बताए। 3 वटा अध्यादेश ल्याउन खोजेको थिए, त्यति बेला गर्न खोजेको सकिन उनले भने। सरकारले 8 वटा अध्यादेश ल्यायो तर मैले ल्याउन खोजेको आएको छैन। विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने अध्यादेश ल्याउन लागेको तर अहिले अध्यादेशमा त्यो विषय नआएको उनले बताए। विश्वविद्यालय राजनीति मुक्त गर्ने भनेको छ तर अहिले पनि कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ नि उनले भने। उनले विज्ञान प्रविधिको विकास गर्न विज्ञान प्रविधि मन्त्रालय छुट्टै बनाउन पनि माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उपनेतामा पार्टीका सचिव तथा पूर्व मन्त्री पद्मा अरियाललाई मनोनित गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पूर्व मन्त्री अरियाललाई मनोनित गरेको प्रमुख संस्थक ऐन महरले बताउनुभयो। पार्टीले यसअघि दलको प्रमुख संस्थकमा महर र संस्थकमा नीता घतानी मनोनित गरेको थियो। एमाले सचिव अरियाल समानुपातिक कोटाबाट सांसद बनेकी हुन्। सुनसरीको धरानमा सञ्चालित 2 ठूला सहकारीले गरेको झण्डै 12.5 अर्ब रूपियाँ अपचलनको विषय किनारा लगाउन धरान उपमहानगरपालिकाले केन्द्र सरकारको सहयोग मागेको छ। बराहावस्था ऋण सहकारी र श्रेयावस्था ऋण सहकारीले सर्वसाधारणको अर्बौं रकम डुबाएपछि परिस्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेको भन्दै उपमहानगरले संघीय सरकारलाई पत्र लेखेको हो। धरानका यी 2 सहकारी मध्ये बराहाले करिब 11 अर्ब र श्रेयाले 1 अर्ब रूपियाँ भन्दा बढ़ी रकम अपचलन गरेका छन्। दुवै सहकारी हाल बन्द छन् भने सञ्चालकहरू फरार छन्। धरान उपमहानगरपालिका कार्यक्षेत्र रहेको बराह 2079 सालमा समस्यामा परेको थियो। बराहलाई 2082 भदौ 22 गते पालिकाले समस्याग्रस्त घोषणा गरेको हो। 6 वर्षदेखि बन्द रहेको श्रेय बचत ऋण सहकारीलाई भने 2081 सालमा समस्याग्रस्त घोषणा गरिएको थियो। दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गर्दा नगरपालिकाको प्रमुख हर्क साम्पाङ थिए। समस्याग्रस्त घोषणा गरे पनि समस्या समाधान गर्न उनले चासो दिएनन्। केन्द्रीय स्तरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 23 वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। ती सहकारी व्यवस्थापनमा समितिले काम गरिरहेको छ। धरान उपमहानगरपालिकाका कार्यक्षेत्र भएको दुवै सहकारीलाई पालिकाले समस्याग्रस्त घोषणा गरे पनि सीमित स्रोतका कारण पालिकाले सहकारीको संख्या समस्या समाधान गर्न सकेन। आफूले काम गर्न नसक्ने भएपछि धरान उपमहानगरपालिकाले भूमि व्यवस्था कृषि र सहकारी मन्त्रालयलाई पत्र लेखेको हो। नेपालले भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भ्रमणको निम्ति दिएको विदेश मन्त्रालयले जनाएको छ। साप्ताहिक मीडिया ब्रिफिङका क्रममा मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मौरिससमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा विदेश सचिव मिश्रीलाई भ्रमणको निम्ति दिएको जानकारी दिए। हाम्रा विदेश मन्त्रीको पनि नेपालका विदेश मन्त्रीसँग कुराकानी भएको थियो। प्रवक्ता जायसवालले भने उहाँहरूबीच मौरिससमा भेटवार्ता भएको थियो। विदेश सचिवलाई नेपालको तर्फबाट निम्तो आएको थियो। यद्यपि भ्रमणको मिति भने टुङ्गो नलागेको उनले बताए। उनका अनुसार दुई देश बीच को आपसी समझदारी में भ्रमण को मिति टुंगो लगने वहां विदेश सचिव नेपाल जाने मिति दुई देश बीच को समझदारी में तय हो उनके प्रवक्ता जयसवाल मीडिया ब्रीफिंग का क्रम में एक संचारकर्मी भारतीय विदेश सचिव को नेपाल भ्रमण रोकिनुको कारण बारे प्रश्न गरेकी थिइन। सो प्रश्न को जवाब में क्रम में भारतीय विदेश मंत्रालय का प्रवक्ता जयसवाल ने भनेका छन् हाम्रो सम्बन्ध बहुआयामिक किसिमको छ। नेपालमा निर्वाचन भयो, नयाँ सरकार बन्यो, हाम्रो प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीसँग कुराकानी गर्नु भयो, हामी दुई देशको सम्बन्ध जति पुरानो हो पारिवारिक सम्बन्ध पनि हो, यसको हामी थप बलियो बनाउँछौ उहाँले भन्नुभएको छ। अब एउटा खेलकुदको समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको हो। डीएलएस डकवर्थ लुइस स्टर्न मेथड लागू भएपछि छुट्याइएको खेलमा नेपालले रोमाञ्चक हार बेरेको हो। स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा वर्षाका कारण खेल छुट्याइएपछि नेपालले 39 ओभरमा 221 रनको संशोधित लक्ष्य पाएको थियो। नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि 39 ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो र 2 रनको झिनो अन्तरले पराजित गर्यो। नेपालको ब्याटिङतर्फ गुलशन झाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनी अभिजित रहँदै 35 रन बलमा 2 चौका र 5 छक्काको मदतले 61 रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले 49 बलमा 5 चौका र 1 छक्का सहित 55 रनको महत्वपूर्ण योगदान दिए। रोहित पौडेलले 46 बलमा 32 रन बनाए। नेपालले शानदार पुनरागमन गर्दै खेललाई अन्तिम बलसम्म रोमाञ्चक बनाउन सक्यो। अन्तिम ओभरमा 13 रन चाहिएको अवस्था रहँदा नेपालले त्यसको फाइदा उठाउन सकेन। स्कटल्याण्डका ब्रायली करीले 8 ओभरमा 43 रन खर्चेर 3 विकेट लिए। यिनै खबरसँगै बेलुकी 6 बजेको खबरसँगको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले भोलि बिहान 6 बजे खबरसँग आउनेछ। हामी छौ सफलताको गन्तव्यमा। अब केही हुनु तय सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिक्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: सुप्रभात गुरुआमा।
1: सुप्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864601081।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ
2: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98 171 87 488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
7: वेब सर्फर ल्यायो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में 1 वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
7: कन्ट्याक्ट 0615530505 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यतै पख्नुस् त पख्नुस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको

0: मात्रै गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिल

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो मसँग मलाई स्यालेरी दिएर राखे
2: तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9507325575।
3: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
5: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टू मिट स्टप।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुंगा पोखरा, सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आपूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, संपर्क 9811 65 63 983, 9855 52 855। समझनु सही बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855 35 394।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन हो।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड। विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपी टिभी, डिजिटल टिभी,
10: कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरुको लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
11: कन्ट्याक्ट 0615553050 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
12: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
13: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोली घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464483853।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा। नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
4: आज मिति 2083 साल वैशाख महिनाको 30 गते बुधबार।